0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पथरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठ्यघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-5534328।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते है। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़ती स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई की है से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ है शारीरिक अपांगता होए से भी बच सका जात है।
5: जानकारी रहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया, कान दुखेर हैरान भइराछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिक द्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेशन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान जम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्तथैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको MCH ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ECG, EEG, NCV, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि, रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979 081-530-220 र 98-41-586-979
10: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
11: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
12: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
13: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ?
12: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
13: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
12: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
13: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
12: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
13: लौ त्यसो भए आजै जानु पर्यो।
12: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
14: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98-86-073-70 र 98-95-067-82।
15: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
16: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
15: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
16: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
15: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
16: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377।
17: मेडिकेयर क्लिनिक। महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
18: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
19: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
18: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
19: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
20: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
18: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
19: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
20: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 30 गते शनिबार, जुन 13 तारिक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2000 रोपनी जग्गा अतिक्रमित, नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयवासीको प्रतिकार।
1: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नक्कली भुटानी शरणार्थी प्रकरणमा पर्सिदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका।
0: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य तरकारी खेतीमा रमाउँदै, ऋण सम्झौता भए पनि तीन कुने जडीबुटीमा फ्लाइओभर र अन्डरपासको काम सुरु भएन। निर्माणको काम रोकेका आयोजनाहरूलाई कारवाही गर्न निर्देशन।
1: अमेरिका र इरान बीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्यपूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने विश्व ब्याङ्कको अनुमान।
0: र विश्वकपमा आज राति कतार अनि स्विजरल्यान्ड खेल्ने, भोलि चार खेल हुने, बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना।
2: सयौं रेडियो।

0: सबैभन्दा सुरुमा हिजो काभ्रेमा भएको दुखद दुर्घटनाको प्रसङ्ग।
1: बीपी राजमार्ग अन्तर्गत काभ्रे प्लाञ्चोकको नवबुद्ध नगरपालिका दुई बुच्चा कोट नजिकै सेल्फी डाँडामा बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्राधिकारले काभ्रे प्लाञ्चोकका अनुसार बनेपाबाट रोसी गाउँपालिका 6 सुगुरे जाँदै गरेको अरनीको यातायातको 23X8398 नम्बरको बस दुर्घटना हुँदा 8 जनाको घटनास्थलमा मृत्यु भएको हो भने 16 जना घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक रविन विष्टले बनेपाबाट रोसीतर्फ जाँदै गरेको बस हिजो दिउँसो 2:15 अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खोजमा खसेको बताउनुभयो।
2: मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34, इन्द्र बहादुर झाक्री हुनुहुन्छ वर्ष 75 रोसी गाउँपालिका 6, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 60, उहाँको पनि रोसी गाउँपालिका वडा नम्बर 8 घर। बम बहादुर भण्डारी दैलेख घर भएको वर्ष 30, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसआइसियुमा राखेर उपचार भइरहेको छ। चालकको भनाइ अनुसार चाहिँ हजुरको त्यो टाइरोइड खुस्केपछि उसले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो भन्छ।
1: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काभ्रे प्लाञ्चो जिल्लाको नवबुद्ध नगरपालिका 2 बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको विषयमा दुःख व्यक्त गरेको छ भने 16 जना यात्रु घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। हिजो दिउँसो 23X8398 नम्बरको बस करिब 2:15 दुर्घटनामा परेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा बस दुर्घटनामा गहिरो संवेदना प्रकट गरिएको छ, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ।
0: काठमाडौँ महानगरभित्र मात्रै झण्डै 2000 रोपनी सरकारी तथा सार्वजनिक जग्गा शक्तिशाली व्यक्ति र समूहले अतिक्रमण गरेको निष्कर्ष निकालेको रावल आयोगको प्रतिवेदन 3 दशक अर्थात 30 वर्षपछि दराजबाट निस्कने भएको छ। सरकारले ती जग्गा खाली गराउने र अतिक्रमणकारीमाथि कानूनी कार्यवाही अगाडि बढाउने गरी निर्णय पनि गरेको छ, कार्यान्वयनको निर्णय गरिएको हो। सर्वोच्च अदालतको निर्देशन र लामो सार्वजनिक दबावपछि सरकारले 1935 रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याउने तथा अतिक्रमणमा संलग्नमाथि कानूनी कार्यवाही गर्ने निर्णय हिजो गरेको हो। जग्गा छानबिन सम्बन्धी चर्चित रावल आयोगको 31 वर्ष अघिको प्रतिवेदन अहिले कार्यान्वयन गर्ने सरकारको निर्णयलाई चासोका साथ हेरिएको छ। 2049 तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले सरकारी सार्वजनिक जग्गा छानबिनका लागि आयोग गठन गर्नुभएको थियो। आयोगको प्रतिवेदन गत 21 फागुनको निर्वाचनपछि बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको शक्तिशाली सरकारले कार्यान्वयन गर्ने निर्णय गरेको हो। हिजोको मन्त्री परिषदको बैठकका निर्णयबारे बताउँदै मन्त्री सस्मित पोखरेलले भन्नुभयो,
3: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
0: निर्णयसँगै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने बाटो खुला भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायसँगको समन्वयमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धी कार्य सम्पादन अघि बढ्ने पनि जानकारी दिइएको छ। आयोगले काठमाडौँ महानगरका तत्कालीन 35 ओडामा जग्गा अतिक्रमण सम्बन्धी विस्तृत विवरण सङ्कलन गर्दै नापी नक्सा र चित्रसहित प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदन तयार भएको समयावधिमा काठमाडौँ महानगरका ओडा संख्या 35 थिए, जुन अहिले 32 छन्। आयोगले 2022 गरिएको नापी नक्सा र 2044 दोहोरो नक्सालाई आधार मानि सरकारी तथा सार्वजनिक जग्गाको स्थलगत अध्ययन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले लामो समयसम्म त्यसको कार्यान्वयनमा कुनै ठोस पहल गरेनन्। त्यसको 8 वर्षपछि 2060 अधिवक्ता प्रकाशमणि शर्मा सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाउँदै आयोगको प्रतिवेदन कार्यान्वयनका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
1: सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। साथै सैन्य दुरूपयोग, बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्द्वकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पुनः इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनले बाल अधिकारको गम्भीर उल्लङ्घनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले जनाएको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र डाक्टर बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको माग भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। यस सम्बन्धमा सर्वोच्चले भनेको छ, सशस्त्र द्वन्द्वको समयमा भएका कमाण्डर स्तरका निर्णयका लागि व्यक्तिगत जवाफदेताको प्रश्न खुला नै रहेको र यसलाई संवैधानिक रूपमा स्थापित संक्रमणकालीन न्याय संयन्त्रहरूबाट तयार प्रतिवेदन सिफारिस मार्फत सम्बोधन हुने नै हुँदा यसमा थप केही बोलिरहनुपर्ने देखिएन।
0: यसैबीच कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खोल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको छ। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको हो। संवैधानिक इजलासको हिजोको बहुमत निर्णय अनुसार यसअघि जारी गरिएको अन्तरिम आदेश कायम नरहने र मुद्दा पूर्ण सुनवाईका लागि पेश गर्नुपर्नेछ। इजलासमा प्रधान न्यायाधीश मनोज शर्मा तथा न्यायाधीशहरू नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो। निर्णयमा प्रधान न्यायाधीश शर्मा, न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको राय एकतर्फी रहेको थियो भने न्यायाधीश सुवेदी र पौडेलले फरक मत राख्दै अन्तरिम आदेश निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। आदेशमा ट्रेड युनियन कार्यालय बन्द गर्ने, सरकारी सुविधा फिर्ता लिने तथा कर्मचारीलाई दरबन्दी अनुसार जिम्मेवारीमा खटाउने विषयमा सरकारी सम्पत्ति बाहेक अन्य सम्पत्तिमा बेदखलीको अवस्था नदेखिएको उल्लेख पनि गरिएको छ। श्रम अधिकार सम्बन्धी संवैधानिक व्यवस्था र यसको सीमा अन्तिम सुनवाईबाट स्पष्ट हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश निरन्तरता नदिइएको पनि जनाइएको छ।
4: दैनिक रु 197मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
3: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 9705118470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: भरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
7: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा खबर प्रकाशित छ। यो नवलपरासीबाट राम कुमार श्रेष्ठले लेख्नु भएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बलको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली शुक्रबार बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हुहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ लखेटेका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनीतिक रूपमा सरकारले आवश्यक पहल थाल्ने बताउनु भएको छ। मन्त्रीपरिषद बैठकपछि हिजो सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उहाँले यो आज मात्र भएको विषय होइन, परराष्ट्र मन्त्रालयले कूटनीतिक रूपमा गर्नुपर्ने संवाद भारतसँग गरि नै रहेको छ। त्यस्तै राजनैतिक सन्देश लिएर चीन जाँदै परराष्ट्र मन्त्री शीर्षकमा अर्को खबर छ। भारत भ्रमण सम्पन्न गरेको एक सातापछि परराष्ट्र मन्त्री शिशिर खनाल भोलि 4 दिने औपचारिक भ्रमणका लागि चीन जाँदै हुनुहुन्छ। नेपाल र चीनका परराष्ट्र मन्त्रालयले हिजो एकैसाथ उहाँको बेजिङ भ्रमणको कार्यतालिका सार्वजनिक गरेका छन्। परराष्ट्र मन्त्री खनाल 31 जेठमा बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। त्यसपछि उहाँले विभिन्न भेटवार्तामा छलफल गर्ने पनि बताइएको छ। त्यस्तै भित्रपृष्ठमा राइट सेयरिङ मापदण्डले रोजगारी खोसिने सरकारवालाको गुनासो शीर्षकमा अर्को खबर छ भने सांसद भन्छन् किसानले मल पाएनन्, सरकार भन्छ डिएपी अपुग युरिया पर्याप्त, शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै हुम्लाबाट 69 करोडको कृषि उपज निर्यात, शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फाफर, कोदो, पिठो आम्दानीका प्रमुख स्रोत बनेका छन्। जिल्लामा उत्पादित कृषि उपज ठूला सहरमा बिक्री वितरण हुने गरेका छन् भने उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69 करोड 15,61,000 रुपियाँ आम्दानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।
6: अन्नपूर्ण पोस्ट दैनिकमा कालापानी र सुस्ताको सुस्त गति शीर्षकमा यो जे पाण्डेले नेपालगञ्जबाट लेख्नुभएको खबर छापिएको छ। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात् बााउन्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिणी सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको काम सुरु गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 वटा सीमा स्तम्भको मरम्मत गरिसकेको छ भने 22 वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 वटाको मरम्मत र 16 वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा 10 गजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगञ्ज जमुना नाका नजिकै भारतीय पक्षले 10 गजा क्षेत्रमा बनाएको एउटा मन्दिर पनि भत्काएको खबरमा उल्लेख गरिएको छ। भित्रीपन्नामा निर्माण रोकेका आयोजनालाई कार्यवाही गर्न निर्देशन, निर्माण व्यवसायको आपत्ति शीर्षकमा खबर छ। पूर्वाधार विकास मन्त्रालयले लामो समयदेखि अवरुद्ध र अलपत्र अवस्थामा रहेका पूर्वाधार निर्माणका ठेक्काहरूलाई तत्काल कार्यवाही प्रक्रियामा अगाडि बढाउन सड़क विभागलाई विशेष निर्देशन दिएको छ। मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलद्वारा हस्ताक्षरित एक पत्र मार्फत विभाग मार्फतका विभिन्न डिभिजन तथा आयोजना कार्यालयबाट ठेक्का सम्झौता भई निर्माण कार्य ठप्प पारेका आयोजनाहरूलाई कानूनी दायरामा ल्याउन निर्देशन दिएको छ। निर्माण व्यवसायीहरूले भने आपत्ति जनाएका छन्। कान्तिपुर दैनिकमा डङ्की रूट हुँदै अमेरिका छिर्न सवा करोड खर्च, 12 महिना जेल बसाएपछि डिपोर्ट शीर्षकमा महेश केसीले रुकुम पश्चिमबाट लेख्नु भएको खबर छ। रुकुम पश्चिम मुसिकोट एकका राजेन्द्र खड्का 30 महिनापछि नेपाल फर्किनुभयो। अब उहाँसँग 14 महिनामा 18 देश पार गर्दै अमेरिका छिर्न दलाललाई पटक पटक बुझाएको 1,15,00,000 ऋण र 0 उपलब्धि मात्रै बाँकी रहेको उल्लेख गरिएको छ। भित्री पन्नामा 2,000 नेपालीलाई पोर्चुगल ले दियो टीआरसी आवेदनको मौका शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छ। पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2,000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको हो। पोर्चुगलमा रहेका प्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नकली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिइएको हो। लेसबन स्थित नेपाली दूतावासमा 1,760 जनाले आफूहरू पीड़ित भएको भन्दै निवेदन दिइसकेका छन्। त्यो सूची दूतावासले पोर्चुगल सरकारलाई पठाइसकेको छ। एसीको नतिजामा 70 ल्याउनेलाई 7 अङ्क शीर्षकमा अर्को खबर सुदीप बैनीले लेख्नु भएको छ। एसीको नतिजामा सिम्बोल नम्बर 029107 ओ भएका विद्यार्थीले विज्ञान र सामाजिकमा 3.6 र 2.4 जीपीए प्राप्त गरे। नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा दुवै विषयमा उनले 4.4 जीपीए ल्याए। सिम्बोल नम्बर 00404772D भएका विद्यार्थीले अङ्ग्रेजीमा 2.4 जीपीए प्राप्त गरे। पुनर्योगका लागि आवेदन दिँदा नतिजा परिवर्तन भएर 4 जीपीए कायम भयो। 31,000 विद्यार्थीको पुनर्योग गर्दा 1,800 जनाको नतिजा परिवर्तन भएको खबरमा उल्लेख गरिएको छ। ऋण सम्झौता भए पनि निर्माणमा गएन तिनकुने जडीबुटीमा फ्लाइओभर र अन्डरपास शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ। नागरिक दैनिकको भित्री पन्नामा प्रतिनिधि सभा मन्त्रालय गत छलफल असारदेखि शीर्षकमा खबर छ। विनियोजन विधेयक 2083का विभिन्न शीर्षकमाथि हुने छलफल र जवाफ असार 1 गतेदेखि 4 गतेसम्मका लागि राखिएको छ। प्रतिनिधि सभाको शुक्रबार हिजोको बैठकले विनियोजन विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको छ। अर्थमन्त्री वाग्लेको अभिव्यक्ति र करका दर हेरफेरको विषयलाई लिएर नेपाली कम्युनिष्ट पार्टी नेकपाले तीव्र आपत्ति जनाउँदै संसदीय छानबिन समिति गठनको माग हिजोको बैठकमा अगाडि सारेको छ। असारमा 30,000 दादुराको खोप दिइने बारेमा संगम घरती मगरले बागलुङबाट लेख्नु भएको खबर पनि छापिएको छ। राष्ट्रपा महाधिवेशन तयारी तीव्र शीर्षकमा वसन्त ढुङ्गानाले चितवनबाट लेख्नु भएको खबर छ भने गणेश विशुले नेपालगंजबाट लेख्नु भएको छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको खबरमा उल्लेख गरिएको छ।
7: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच जारी युद्ध अन्त्य गर्नका लागि सम्झौता अन्तिम चरणमा पुर्याइएको बताइएको छ। दुवै देशले पछिल्लो समय आक्रमण तीव्र बनाएपछि शान्ति सम्झौताको अन्तिम बिन्दु खोजिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्झौतामा हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा इरानमाथिको अमेरिकी नाकाबन्दी हटाउने शर्त रहेको समेत बताउनु भएको छ। अराघचीका अनुसार इरानको आणविक कार्यक्रम सम्बन्धी वार्ता भने पछि अलग रूपमा बस्ने पनि बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध तय गरिएका सबै आक्रमणहरू रद्द गरिएको बताउनुभयो। वार्तामा केही सहमतिका विषय अघि बढेकाले सम्झौतामा चाँडै हस्ताक्षर हुन सक्ने आकलन गर्दै उहाँले सम्पूर्ण आक्रमणका कार्यक्रमहरू रद्द गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। तर इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको 14 बुधे सम्झौताबारे ट्रम्पले असहमति जनाउँदै उक्त विवरण वास्तविक सहमतिसँग मेल नखाने समेत प्रतिक्रिया दिनुभएको छ। र इरानसँगको जारी अमेरिका इजरायल युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोभिड 19 महामारी पछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार सन् 2026 विश्वको आर्थिक वृद्धिदर 2.5% सीमित रहनेछ। यो सन् 2025 तुलनामा निकै कम हो। गएको वर्ष विश्व अर्थतन्त्र 2.9% बढेको थियो। युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरुद्ध भएमा अवस्था झन गम्भीर बन्ने चेतावनी दिइएको छ।
6: साझा खबरमा अब खेल खबर। विश्वकप 2026 तेस्रो खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एन्ड हर्जगोभिना बराबरी खेलेका छन्। क्यानाडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानाडा र बोस्निया एन्ड हर्जगोभिनाले एक एकको बराबरी खेलेका हुन्। खेलको 21 मिनटमा जोभो लुकिचले हेडर मार्फत गोल गर्दै बोस्निया एन्ड हर्जगोभिनालाई सुरुवाती अग्रता दिलाउनु भएको थियो, तर बोस्निया एन्ड हर्जगोभिनाले अग्रता जोगाउन सकेन। 79 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले शानदार कन्ट्रोलका साथ गोल गर्दै क्यानाडालाई बराबरीमा फर्काउनुभयो। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र अङ्क दुवै टोलीले एक एक अङ्क बाँडेका छन्। अब विश्वकपको चौथो खेलमा आयोजक अमेरिका र पाराग्वे खेल्नेछन्। उक्त खेल बिहान 7:15 सुरु हुने जानकारी दिइएको छ। एसियाली राष्ट्र कतारले स्विजरल्याण्डको सामना शनिबार राति गर्दैछ। यससँगै कतारले लगातार दोस्रो विश्वकपको यात्रा सुरु गर्नेछ। कतारले युरोपेली राष्ट्र स्विजरल्याण्ड विरुद्धको खेल नेपाली समयअनुसार राति हुनेछ। अमेरिकाको लेभिस मैदानमा खेल हुनेछ। समूह बीमा दुवै 3 अङ्क बटुल्ने प्रयासमा रहनेछन्। त्यसै गरी आजको खेलमा समूह बीको रहनेछ कतार र स्विजरल्याण्ड। समूह सीमा 31 जेठमा 3:45 खेल हुनेछ। ब्राजिल र मोरक्को बीचको समूह सीको खेल 31 जेठमा 6:45 सुरु हुनेछ भने हैटी र स्कटल्याण्ड समूह डीको खेल 31 जेठमा 9:45 हुनेछ। अस्ट्रेलिया र टर्की बीचको खेल समूह ईको हो। यो खेल भोलि हुनेछ भने जर्मनी र कुराकाओको बीचमा पनि प्रतिस्पर्धा हुने भएको छ।
7: आधुनिक प्रविधिबाट तरकारी लगाएर आमदानी लिन थालेपछि अपाङ्गता भएका व्यक्तिलाई पनि सजिलो। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: चौतारा साँगाचोगढी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेर करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल:
1: क्लाइमेट स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्लिकेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
0: दुई वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोगढी नगरपालिका उपप्रमुख सीता थापा:
2: बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्य रोग यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सकियो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
0: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सिआइएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
3: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
4: राउला आईको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा जाँदै काठमाडौँ महानगरभित्र झण्डै 2,000 रोपनी जग्गा अतिक्रमित नेपाली भूमि सुस्तामा भारतीय सुरक्षाकर्मी पसेपछि स्थानीयको प्रतिकार।
3: बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन सर्वोच्चको आदेश। नकली भुटानी शरणार्थी प्रकरणमा पर्सीदेखि प्रतिवादी पक्षका वकिलको बहस। 2,000 नेपालीलाई पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिने मौका।
4: सिन्धुपाल्चोकमा अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्य सरकारी खेतीमा रमाउँदै ऋण सम्झौता भए पनि तिनकुने जडीबुटीमा फ्लाइओभर र अन्डरपासको काम सुरु भएन। निर्माणको काम रोकेका आयोजनालाई कारवाही गर्न निर्देशन।
3: अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि सम्झौता हुँदै सबै आक्रमण रद्द गरिएको अमेरिकाको भनाई। मध्य पूर्व युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धि दर कमजोर हुने अनुमान।
4: र विश्वकपमा आज राति कतार र स्विजरल्यान्ड खेल्ने, भोलि 4 खेल हुने। बिहान ब्राजिल र मोरक्को खेल्दै अग्रता जोगाउन नसक्दा क्यानाडासँग बराबरीमा रोकियो बोस्निया हर्जगोभिना।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले झ्याप्पै शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समय बसिरहेका प्रतिनिधि सभाका बैठकहरू, जहाँ सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण त गराउँछन् तर कतिपय सांसदले उटपट्याङ कुराहरू राखेर, अभिव्यक्ति राखेर विरोध गरिराखेकोमा पनि व्यङ्ग गर्न खोजिएको छ। एउटा बन्द कोठा छ, बन्द कोठाको माथिपट्टि कोट झुन्ड्याइएको छ, कोटमा लोगो छ प्रतिनिधि सभाको र नजिकै सांसद जस्ता देखिने व्यक्ति 101 उटपट्याङ शीर्षकको किताबमा केही त्यहाँ रटान मारिरहेको जस्तो देखाइन्छ र उनले हात उठाएका छन्, केही भन्दैछन्। यस्तो लेखिएको छ: आहा, आज पनि संसदमा माहौल तताइने भयो।
4: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सिआइएन संवाद प्रसारण हुनेछ।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
7: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरूको धरना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर। भेरी अस्पतालमा बन्द सिटी स्क्यान सेवा सञ्चालन गरिँदै सामाजिक सञ्जालको दुरुपयोग बढ्दो। बर्दिया कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा चैते धान खेतीतर्फ बाँकेका किसानको आकर्षण बढ्दो र नेपालगञ्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न, दाङको घराईमा प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता सुरु।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 जेठ 30 गते शनिबारका दिन आज नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस र अधिकतम तापक्रम 37 डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती पूर्व र मध्य भेगका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। महाशाखाका अनुसार आज राति कोशी, मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धरना दिएको छ। नेपाल पत्रकार महासङ्घ बाँकेको अगुवाईमा हिजो बिहान 9 बजेदेखि 10 बजेसम्म जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा पत्रकारहरूले धरना दिएका हुन्। 2082 चैत्र 18 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गरेको विभेदकारी र स्वेच्छाचारी सूचना र विज्ञापन सम्बन्धी निर्णय खारेजी, प्रेस तथा व्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा र निर्वाध सूचना प्राप्तिको अधिकारका लागि पत्रकार महासङ्घले गत 2 महिनादेखि दबावमूलक आन्दोलन सञ्चालन गरिरहेको छ। सरकारले महासङ्घको माग सम्बोधनका लागि पहल नलिएकोले थप आन्दोलनका कार्यक्रम तय भए बमोजिम बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा धरना दिएको सचिव कृष्ण ओलीले बताउनुभयो। धरना पश्चात विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेमा सङ्कलित हस्ताक्षर शाखा अध्यक्ष नवीन गिरी नेतृत्वको पत्रकारहरूको टोलीले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ। बाँकी शाखाले विभेदकारी विज्ञापन नीति विरुद्ध हस्ताक्षर सङ्कलन समेत गरेको थियो। बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका वडा नम्बर 2 कृष्णसार संरक्षण क्षेत्रभित्र रहेको बस्ती नजिकबाट चितुवा नियन्त्रणमा लिएको हो। कृष्णसार गौशाला र स्थानीय बस्तीमा चितुवाले आतंक मचाएपछि कृष्णसार संरक्षण क्षेत्र कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि पासो थापेको थियो। 5 दिन अगाडि थापेको पासोमा चितुवा परेको हो। पासोमा वयस्क पोथी चितुवा परेको थियो। चितुवालाई पासोबाट निकालेर सुरक्षित स्थानमा पठाउने तयारी भएको कृष्णसार संरक्षण क्षेत्रका सूचना अधिकारी रामु केसीले बताउनुभयो। केही दिन अघि स्थानीयवासीको भैँसीलाई लगी आक्रमण गरेको र मानिसलाई आक्रमणको प्रयास गरेपछि पासो राखेको उहाँले बताउनु भएको छ। चालू आर्थिक वर्षमा कृष्णसार संरक्षण क्षेत्रमा 21 कृष्णसार मरेका छन्, जसमध्ये 10 कृष्णसार चितुवाको आक्रमणबाट मरेको सूचना अधिकारी केसीले बताउनु भएको छ। बाँके जिल्लामा चैते धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। जिल्लाको विभिन्न गाउँपालिकाका किसानहरूको खेतीप्रति आकर्षण बढेको हो। सो क्रममा बाँके जानकी गाउँपालिकामा चैते धान खेतीप्रति किसानको आकर्षण बढेको हो। आधुनिक कृषि प्रविधि, उन्नत बिउ र सिँचाइ सुविधाको विस्तारसँगै किसानले वर्षमा 2 बालीबाट 3 बाली उत्पादन गर्ने अभ्यास अपनाउन थालेपछि उत्पादन तथा आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। जानकी गाउँपालिका दुईका

0: बताउनु भएको छ। यस्तै जानकी वनकटुवाका किसान सावितराम खटिकले पनि चैते धानबाट उत्पादन र आमदानी दुवै बढेको बताउनु भएको छ। गाउँपालिकाका अनुसार सिंचित क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत चैते धान खेतीलाई विशेष प्राथमिकताका साथ प्रवर्धन समेत गरिएको छ। कृषि शाखा प्रमुख मनोज मण्डलले यस वर्ष पालिकाभित्र करिब 55 कट्ठा क्षेत्रफलमा चैते धान खेती गरिएको जानकारी दिनुभएको छ। नेपालगञ्ज भेरी अस्पतालमा लामो समयदेखि बन्द रहेका विभिन्न स्वास्थ्य सेवाहरू पुनर्सञ्चालन गर्ने तयारी गरिएको छ। अस्पतालमा आवश्यक जनशक्ति उपकरण र पूर्वाधार अभावका कारण प्रभावित बनेका सेवाहरूलाई व्यवस्थित गर्दै पश्चिम नेपालकै सुविधा सम्पन्न सरकारी अस्पतालका रूपमा विकास गर्ने लक्ष्यसहित अस्पताल प्रशासनले काम अघि बढाएको जनाएको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवीन दर्नालका अनुसार सेवा विस्तारलाई केन्द्रमा राखेर अस्पतालको समग्र क्षमता अभिवृद्धि गर्ने योजना कार्यान्वयनमा ल्याइएको छ। अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव, उपकरणको कमी तथा पूर्वाधार सुधारका विषयलाई प्राथमिकतामा राख्दै आवश्यक स्रोत साधन जुटाउन पहल भइरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार लामो समयदेखि बन्द रहेको सिटी स्क्यान सेवा चालु आर्थिक वर्षभित्रै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुरानो उपकरण भएकाले मरम्मतमा अपेक्षाकृत बढी खर्च लाग्ने र मरम्मतपछि फेरि बिग्रिने सम्भावना रहेकाले मितव्ययतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो। डाक्टर दर्नालले अस्पतालको आवश्यकता र समस्याबारे स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सचिवलाई जानकारी गराइरहेको बताउनु भएको छ। पुरानो मेसिन भएकाले मरम्मत अपेक्षाकृत बढी खर्च लाग्ने र मरम्मतपछि पनि पुनः बिग्रिने जोखिम रहेकाले आवश्यक मरम्मत प्रक्रिया अघि बढाइनेछ उहाँले भन्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार FM.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। नेपालगञ्जमा शुक्रबार आयोजित प्रथम मेयर कप पौडी प्रतियोगिताको उपाधि शिखा एकाडेमी कोहलपुरले हासिल गरेको छ। पूर्व खेलाडी समाज बाँकीले आयोजना गरेको अन्तर्विद्यालय पौडी प्रतियोगितामा जिल्लाका 14 विद्यालयबाट सहभागी 82 प्रतिस्पर्धी विद्यार्थीहरूबीच शिखा एकाडेमी उत्कृष्ट नतिजा निकालेर उपाधि उचालेको हो। शिखालाई उत्कृष्ट नतिजा दिन सफल खेलाडी सुशान्त बोहरा प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत हुनुभयो। उहाँलाई आयोजक पूर्व खेलाडी समाज बाँकीका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले उत्कृष्ट खेलाडीको उपाधिसँगै 5500 पुरस्कार पनि प्रदान गर्नुभयो। उपविजेता बन्न सफल भयो सोफिया रेसिडेन्सियल स्कुल। सोफियाका लागि सम्यक गैरेले सबभन्दा बढी अङ्क जोड्न सफल हुनुभयो। तृतीय स्थानमा स्प्रिङडेल ट्रफी उचालेको छ। त्यसका लागि उत्कृष्ट छात्रा खेलाडी समेत घोषित भएकी नित्याश्री दहितले तेस्रो ट्रफी उचाल्नुभयो। कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा बनेको राजधानी काठमाडौँ बाहिरको सबभन्दा ठुलो स्विमिङ पुलको उपयोगले विद्यार्थी बालबालिकाहरूमा स्विमिङ खेल्ने खेलाडी बन्ने हौसला जाग्न सक्ने भन्दै प्रतियोगिता आयोजनालाई निरन्तरता दिन आवश्यकता रहेको औल्याउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ। बाँकेको डुडुवा गाउँपालिकाको सञ्चार नीति निर्माणका क्रममा विभिन्न चरणमा छलफल तथा परामर्श गरिएको छ। सञ्चार नीतिको मस्यौदामाथि पत्रकार तथा सञ्चार गृहका प्रकाशक सम्पादकसँग नेपालगञ्जमा बिहिबार सुझाव सङ्कलन तथा परामर्श गरिएको छ। डुडुवा गाउँपालिकाले आयोजना गरेको परामर्श कार्यक्रममा मस्यौदा प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतीकरण गरिएको मस्यौदामाथि पत्रकारहरूले सञ्चारसँग सम्बन्धित विभिन्न कानुनी कुराहरूमा सुझाव दिएका थिए। स्थानीय तहको सञ्चार तथा सूचना प्रवाहलाई व्यवस्थित प्रभावकारी र उत्तरदायी बनाउन नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो। उहाँले स्थानीय तहमा सञ्चार क्षेत्र तथा पत्रकारहरूको विकासका लागि नीतिगत रूपमा अघि बढ्ने उद्देश्यले कानुन बनाउन लागेको जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय सरकार सञ्चालन र सरकार माध्यम बीचको सम्बन्ध र उत्तरदायित्व सञ्चार प्रणाली निर्माणका विषयमा छलफल भएको थियो। कार्यक्रमका सहभागीले यस्तो छलफलले नीति निर्माण प्रक्रियालाई थप व्यवहारिक समावेशी तथा जनमुखी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गर्दै सञ्चार नीतिलाई समय सापेक्ष व्यवहारिक र सञ्चार मैत्री बनाउन आवश्यक सुझावहरू दिएका थिए। कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम गिरीले पत्रकार तथा सञ्चार गृहको हित हुने गरी सञ्चार नीति बनाउने प्रतिबद्धता गर्नुभयो। कार्यक्रममा सूचना अधिकारी मस्यौदा निर्माण समितिका सदस्य सचिव सञ्जय कुमार कर्ण लगायत विभिन्न पत्रकारहरूले आफ्नो सुझाव व्यक्त गरेका थिए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आर्थिक वर्ष 2081-82 श्रावणदेखि अषाढ मसान्तसम्मको अवधिलाई समेटेर सार्वजनिक गरेको वार्षिक तथ्यपत्रले नेपालमा साइबर अपराध तथा आत्महत्या सम्बन्धी घटनाको वर्तमान अवस्थाबारे महत्त्वपूर्ण तथ्य उजागर गरेको छ। तथ्यपत्र अनुसार साइबर अपराधका उजुरीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटे पनि यससँग सम्बन्धित मुद्दा पीडित तथा पीडकको अवस्थाले अझै गम्भीर चुनौती कायम रहेको देखाएको छ। तथ्यपत्र अनुसार गत आर्थिक वर्ष 2081-82 देशभरबाट साइबर अपराध सम्बन्धी कुल 18,226 घटना सम्बन्धी उजुरी प्राप्त भएका छन्। प्राप्त उजुरीहरूको विश्लेषण गर्दा उजुरीका आधारमा 118,226 घटना उजुरी प्राप्त भएको छ। प्राप्त उजुरीहरूको सबैभन्दा बढी 51% पुरुष रहेका छन्। त्यसपछि 41% महिला, 2% बालिका, 1% बालक तथा 2% लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति पीडितका रूपमा रहेको पाइएको छ। यद्यपि समग्रको उजुरीका अवस्थालाई हेर्दा आर्थिक वर्ष 2080-81 तुलनामा आर्थिक वर्ष 2081-82 साइबर अपराध सम्बन्धी उजुरीहरू 4% घटेको देखिन्छ। मुद्दासँग सम्बन्धित पीडितहरूको तथ्याङ्क अनुसार कुल 223 पीडितमध्ये महिला सबभन्दा बढी प्रभावित भएको देखिएको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन आज बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि
6: हाम्रा सेवाहरू। इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
10: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
11: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
12: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-531-380, मोबाइल 98-580-30-479 र 98-480-21-380।

0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
1: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
0: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
1: सम्पर्क 97051148 70।
0: सोफा हब नेपालगञ्ज,
1: विश्वासमा नम्बर एक,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
2: ई रिक्सा चालक लोगन मिहा, नेपालगञ्ज उपमहानगरपालिकाकै अनुरोध। मिति 2083 जेठ 12 से 18 गते तक ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न हो चुका जानकारी कराउते। सचेतना शुरू मिति से 60 दिन बाद ई रिक्सा लाइसेंस के बिना ई रिक्सा चलावे न पावे होय से तब तक नागरिकता के प्रमाण पत्र अनिवार्य रूप में यहाँ साथेन रख के ई रिक्सा चलावे के अनुरोध है। साथेन उपमहानगरपालिका से लाइसेंस के खातिर फार्म भरे और परीक्षा तैयारी के खातिर निःशुल्क कक्षा संचालन की है। फार्म भरे खातिर नागरिकता, ब्लड ग्रुप के रिपोर्ट और मोबाइल नंबर साथे में लेके नेपालगंज महानगरपालिका में यहां संपर्क करे। संपूर्ण ई रिक्शा चालक लोगन के यहां अनुरोध किया जाता है। ई अभियान मिति 2083 साल जेठ 26 गते से 2083 आषाढ़ महीना के अंतिम तक रह ब्यौरा जानकारी करावा जाता है। संपूर्ण नगरवासी, ई रिक्शा सवारी धनी और चालक लोग उप महानगर से हाथ में यहां हाथ मिलाई के नेपालगंज के यहां सभ्य, सुरक्षित और व्यवस्थित बनावा जाए। संपर्क के खातिर रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नंबर 98225 82983।
3: यो कृष्ण सार FM
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिके तेज।
5: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बर्दियाको मधुबन नगरपालिका 7 स्थित शुक्र माध्यमिक विद्यालयमा मानव बेचबिखन रोकथाम सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ। बाँकी 19 क्लबले जनचेतनाका लागि सडक नाटकको आयोजना गरेको हो। क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारी तथा मधुबन नगरपालिकाको समन्वयमा सञ्चालन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत उक्त जनचेतना कार्यक्रम सम्पन्न गरेको हो। विद्यार्थी तथा समुदायका सदस्यहरूलाई मानव बेचबिखनका जोखिम, कारण र प्रभावबारे सचेत गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वास्तविक जीवनका घटनामा आधारित प्रस्तुति तथा अन्तर्क्रियात्मक कथन शैली प्रयोग गरिएको थियो। नाटक मार्फत बालबालिका तथा किशोर किशोरीहरूलाई आफू र अरूलाई शोषण तथा बेचबिखनबाट जोगाउन सचेत, जिम्मेवार र सतर्क बन्न प्रेरित गरिएको क्लबले जानकारी दिएको छ। दैनिक नेपालगञ्जमा खबर छ। नेपालगञ्ज एक धम्बोजीका राणा चोक क्षेत्र स्थित प्रहरीले ब्राउन सुगर सहित 2 जनालाई पक्राउ गरेको छ। शंकास्पद गतिविधि देखिएपछि गरिएको जाँचका क्रममा 2 ग्राम 500 मिलिग्राम ब्राउन सुगर बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका 1 राणाचोक निवासी 27 वर्षीय विनोद तामाङ र प्युठान 2 घर भएका 27 वर्षीय प्रेम आचार्य रहेका छन्। उनीहरूलाई बिहिबार साँझ राणाचोकबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लागुसत नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र अस्थायी प्रहरी बिट विशालनगरबाट खटिएको संयुक्त टोलीले नियमित निगरानीका क्रममा उनीहरूको गतिविधिमाथि शंका समेत गरेको थियो। दाङको घोराईमा लुम्बिनी प्रदेश स्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगिता 2083 सुरु भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजना तथा लुम्बिनी प्रदेश बक्सिङ सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सुरु भएको हो। घोराई उपमहानगरपालिका 15 स्थित दरबार स्केट पार्कमा सुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ। जेठ 30 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ 51, 54, 60, 65 र 75 किलो तौल समूह तथा पुरुषतर्फ 55, 60, 70, 80, 90 भन्दा माथि तौलका समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। खेलकुद क्षेत्रको विकाससँगै खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरण दाज गौतमले बताउनु भएको छ। बर्दिया जिल्लाको गुलरिया नगरपालिका अन्तर्गतको थपुवा गाउँका कृष्णप्रसाद थारू विगत 3 दशकदेखि आफ्नै नाममा दर्ता रहेको जग्गा खोज्दै विभिन्न सरकारी निकाय धाइरहनु भएको छ। जग्गा धनी प्रमाण पूर्जा र सरकारी अभिलेखमा आफ्नो स्वामित्व कायम रहे पनि उहाँको जग्गा अहिले भारतीय भूभागतर्फ परेकाले त्यसको उपयोग गर्न नपाएको गुनासो गर्नुहुन्छ। कृष्णप्रसाद थारू मात्र होइन, थपुवा गाउँका अन्य थारू परिवार पनि यस्तै समस्याबाट पीडित छन्। स्थानीय महाराजिया थारूको 17 कट्ठा, झिरिया थारूको 10 कट्ठा, खटिके थारूको 10 कट्ठा र विश्राम थारूको 2 बिघा 5 कट्ठा जमिनमा समेत अहिले भारतीय नागरिकले खेती गर्दै आएको किसानहरूको दावी रहेको छ। नेपालगञ्जका दन्त चिकित्सक डाक्टर प्रतीक श्रेष्ठको नेतृत्वमा पावर लिफ्टिङ सङ्घ बाँके गठन भएको छ। नेपालगञ्जमा हिजो एक कार्यक्रमका बीच डाक्टर श्रेष्ठको अध्यक्षतामा 15 सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो। बाँकेमा पहिलो पटक गठन भएको सङ्घको उपाध्यक्षमा पुन कुमारी बिक, सचिवमा सौरभ कर्माचार्य, सहसचिवमा रिहान कुरैसी तथा कोषाध्यक्षमा किरण कुमार श्रेष्ठ चयन हुनुभएको छ। सदस्यहरूमा अनिल सिंह सिजापति, दिपेन्द्र सिंह, दिपेन्द्र शर्मा, चन्द्र कडेल, अमृत राणा, सुनिल भाट, करण बाडिया, शिवानी पौडेल, प्रकृति श्रेष्ठ र अमित मल्ल रहनु भएको छ। सङ्घको वरिष्ठ सल्लाहकारमा लक्ष्मण केसी र लवराज श्रेष्ठ मनोनित हुनुभएको छ। सङ्गठन कार्यक्रममा ओलम्पिक सुरेन्द्र हमाल, नेपालगञ्ज 2 का वडाध्यक्ष मनोज श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्तोष श्रेष्ठ र पूर्व बडी बिल्डिङ खेलाडी सुरेश श्रेष्ठले पावर लिफ्टिङ खेलको आवश्यकता र महत्त्वबारे चर्चा समेत गर्नुभएको थियो। सङ्घीय सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहलाई 35,30,96,00,00,000 रुपियाँ अनुदान विनियोजन गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरणको विवरण अनुसार प्रदेशका स्थानीय तहहरूले समानीकरण सशर्त विशेष र सम्पूरक अनुदान मार्फत उक्त रकम प्राप्त गर्ने भएका छन्। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरूको धरना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर। भेरी अस्पतालमा बन्द सिटी स्क्यान सेवा सञ्चालन गरिँदै सामाजिक सञ्जालको दुरुपयोग बढ्दो। बर्दिया कृष्णसार संरक्षण क्षेत्रबाट चितुवा नियन्त्रणमा, चैते धान खेतीतर्फ बाँकेका किसानहरूको आकर्षण बढ्दो। र नेपालगञ्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न, दाङको घोराईमा प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता सुरु। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी नरेन्द्रसँगै म राकेश पनि बिदा हुन्छु। आज जेठ 30 गते शनिबार, 13 जुनको दिन, सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: बीर डेंटल बीर डेंटल बीर डेंटल
5: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरकी लामिछानेद्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: नत्र टोक्छ यसले।
8: नात्यौ छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
7: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
8: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
9: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाइका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
10: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
9: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: यो बच्चा कति रोको रोइ गरेको होला। बेला बेलामा खाना खुवाइ राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
13: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को हुनुहुन्छ घरमा?
12: स्वयंसेविका दिदी, घरमा त सबै छौँ। तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोइ गर्छ।
13: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। दुई वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।

0: द्विपटक ब्याङ्क अफ द इयर 2024 र 2025 सम्मान सिटिजन्स ब्याङ्क विश्वासको नाम सिटिजन्स ब्याङ्क हजुरको प्रगतिको सहयात्री
1: आहा बुढा यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ कति यही पुरानो फर्निचर युज गरिराख्ने हामी पनि नयाँ चेन्ज गरिदिउँ न
2: खै खै हेरौँ त अनि कस्तो राम्रो रहेछ है हो नि कुन फर्निचर रहेछ
1: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ
2: हुन्छ हामी पनि जाउँला नि खै खै अरू अरू के रहेछ हेर
1: यहाँ स्टाइलिस सोफा रहेछ अनि आरामदायी बेड आकर्षक डाइनिङ टेबल टिभी ऱ्याक अफिस फर्निचर म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त
1: हुने रहेछ नि किन नहुनु आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ
2: लौ लौ त्यसो भए आजै जानु पर्यो
1: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि सम्पर्क नम्बर 9886073770 र 9895006782
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
4: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टिमोड काठमाडौँ फोन नम्बर 9861614169
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: यो बच्चा कति रोगको रोई गरेको होला बेला बेलामा खाना खुवाइराखेकै छु त्यही पनि मोटाउने होइन खालि रुने मात्र म त नसक्ने भयो यो बच्चासँग
1: होइन सीता बहिनी किन एक्लै बोलिराख्नु भएको के भयो नानीलाई को हुनुहुन्छ घरमा
3: स्वयंसेविका दिदी घरमा त सबै छौँ तर हेर्नु न यो छोरी कसैसँग मान्ने होइन खालि रोगको रोई गर्छ
1: बच्चाहरू रुने धेरै कारण हुनसक्छ जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन् त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनुपर्छ स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनुपर्छ बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा मासु माछा दुध र यसबाट बनेका परिकारहरू खुवाउनुपर्छ उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ धन्यवाद केयर नेपाल आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश

0: Telefonia. Extreme energy drink.
1: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
2: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
1: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
2: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
1: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
2: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
1: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582973।
3: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
5: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: खुशी के खबर, खुशी के खबर। हमार शहर नेपालगंज में ढेर बरस से सेवा डेटी आयल नेपालगंज नेशनल अस्पताल में ढेर विशेषज्ञ डॉक्टरन से रोज दिन स्वास्थ्य सेवा डेटी आयल बा। ई अस्पताल में रोज दिन ढेर विशेषज्ञ डॉक्टरन से ओपीडी सेवा देना के संगे ढेर सेवा डेटी रलेक जानकारी कराईटी।
7: जस्तक सर्जरी के सक्कू उपचार, परसुटी व स्त्री रोग के सक्कू उपचार, नसा व हड्डी रोग के सक्कू उपचार, मस्तिष्क व मानसिक रोग के सक्कू उपचार, छाला रोग के उपचार, नाक कान घाटी रोग के सक्कू उपचार सेवा देती आयल बा।
6: ओस्तक सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सक्कू उपचार, पैथोलॉजी लैब सेवा, वीडियो एक्सरे, डिजिटल एक्सरे ओ और सक्कू सेवा सहित गुणस्तरीय अस्पतालक संगे हरेक महीनक अंतिम शुक्रवार काठमाडौँ मेडिसिटी अस्पताल के सुगर ओ थायराइड रोग विशेषज्ञ डॉक्टर सुमन ब्राल ऐना जानकारी फेन कराईटी।
7: नोट, ई अस्पतालम कार्यरत सक्कू डाक्टरन से हरेक महीनक अंतिम शनिवार निःशुल्क ओपीडी सेवा देना संगे जाँच में 20% विशेष छूट के व्यवस्था करल बा। नेपालगंज नेशनल अस्पताल, बीपी चोक नेपालगंज। संपर्क नंबर 081536465, 98239806665 ओ 98482064।
8: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
9: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
10: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
14: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
13: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
14: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
13: सफल उद्यमी बनियो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
14: थप आवश्यक सरसल्लाह वो जानकारी के लाग लगभग संघे वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
13: कृषि व्यवसाय प्रवर्धन सहयोग और तालीम केन्द्र खजुरा बाँके।
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
15: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
2: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
15: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
2: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
15: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
2: किन रोज्ने ब्राइटल्यान्ड?
15: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
2: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
15: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
2: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
15: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्ष सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङलाम रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-6007-530-602।
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
9: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
18: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरुद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम जीवन सन्देश लिएर आज म अचला
19: अनि म उपेन्द्र आएका छौँ। आज कार्यक्रम लहरको पहिलो खण्ड। आज हामीले सर्पका विभिन्न प्रकार र यस्ता सर्पहरू सक्रिय हुने समयका बारेमा चर्चा गर्दै सर्पको डसाईबाट बच्नका लागि सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समयका बारेमा थाहा पाउन जरुरी छ भन्ने विषयमा छलफल गर्दैछौँ।
18: यस विषयमा छलफल गर्ने सन्दर्भमा आज हामीलाई सर्पदंशका विज्ञ डाक्टर सञ्जीव कुमार शर्माले सर्प सक्रिय हुने समय, सर्पका प्रकार र तिनीहरू कति हानिकारक छन् भन्ने बारेमा जानकारी दिनुहुनेछ।
20: हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ।
19: यस विषयमा छलफल गर्न आज हामीले मध्य तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानी लिएर आएका छौँ। कलेजमा अध्ययनरत दुवैजनाले आफ्नो अध्ययनको सिलसिलामा विभिन्न ठाउँ र समुदायमा पुग्ने गरेको अनि सर्पदंशका बारेमा चेतना जगाउने गरेको कुरा बुझ्नेछौ।
21: ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
22: हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
18: हरेक मनसुन वा वर्षायाम अर्थात् पानी पर्ने समयमा सर्पले डसेका घटनाहरू धेरै सुनिन्छन्।
19: खास गरी हिउँदको याममा अक्सर दुलोभित्र बस्ने सर्प वर्षायाममा यस्तो दुलोहरू पानीले भरिन थालेपछि जमिनमा निस्कन थाल्छन्। त्यसैले यही समयमा खास गरी तराई क्षेत्रमा सर्पले डस्ने र मृत्यु हुने घटना बढी सुनिन्छन्।
18: सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र मानिन्छ। नेपालको हावापानी बढी गर्मी र बढी जाडो पनि नहुने भएकोले सर्पलाई उपयुक्त हुने विज्ञहरूको भनाइ छ। यसका साथै मनसुन हुनु वा गर्मी मौसममा पानी पर्नुले पनि सर्पलाई अनुकूल बनाइदिएको छ।
19: सर्पदंशका दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्रको रूपमा चिनिएको र मानव जीवनका लागि सर्पदंश गम्भीर जोखिमको रूपमा रहेको भए तापनि नेपालमा यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा भने लिइएको पाइँदैन।
18: तर सावधानी अपनाउने हो भने सर्पको डसाईबाट बच्नुका साथै सर्पले डसिसकेको अवस्थामा पनि उपचारका लागि समयमै उपचार केन्द्रमा लान सकियो भने सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई बचाउन सकिन्छ।
19: यसका साथै आफ्नो समुदायमा वा क्षेत्रमा पाइने सर्पका प्रकार र कुन सर्प कतिको हानिकारक छ भन्ने बारेमा थाहा पाउन सकियो भने सर्पको डसाईबाट हुन सक्ने क्षतिबाट बच्न सकिन्छ। आज हामीले सर्पलाई चिन्ने तरिका र कुन सर्प कत्तिको हानिकारक छ भन्ने कुरा कसरी थाहा पाउने भनेर कुराकानी गरिरहेका छौँ।
18: यसै सन्दर्भमा हामी तराई जिल्लाका केही श्रोताहरूलाई आफ्नो समुदायमा यो मनसुन वा वर्षायाममा उहाँहरूले कस्ता कस्ता सर्पहरू देख्ने गर्नुभएको छ भन्ने बारेमा सोधेका छौँ।
23: नमस्ते, म सपना श्रीवास्तव, घर कपिल वस्तु। अब सर्पहरू त विभिन्न प्रकारको हुन्छन्, जस्तै अब पोइजनस पनि हुन्छ, नन पोइजनस पनि हुन्छ है। जस्तै पोइजनसमा धमिना, यो चाहिँ कस्तो हुन्छ नि, यसले चाहिँ जिउमा पनि बेर्छ अनि टोक्ने पनि काम गर्छ। अनि एउटा गन्डाइस भन्ने हुन्छ, यो चाहिँ प्रायः धेरै ठुलो चाहिँ हुँदैन, तर यसले यो हिँड्ने बेला चाहिँ टाउको हल्लाउँदै हिँडेको हुन्छ। अनि करेत चाहिँ अलिकति बिस्तारै हिँड्छ, यो पनि पोइजनसमै पर्छ। अनि गहुवन भन्ने हुन्छ, यो चाहिँ एकदम रिसाह पनि हुन्छ र पोइजनस हुन्छ है। अनि अर्को एउटा हुन्छ डोडाहा भन्ने हुन्छ, ठुलो हुन्छ, हेर्दा चाहिँ डरलाग्दो हुन्छ, तर यसले चाहिँ मान्छेलाई टोकेको चाहिँ हतपत्त टोक्दैन, अब चलायो भने मात्र टोक्ने, प्रायः यसले चाहिँ टोक्दैन।
24: मेरो नाम हन्सा कुर्मी, घर चाहिँ महाराजगञ्ज नगरपालिका 9, जिल्ला चाहिँ कपिलवस्तु। अब हाम्रो गाउँघरतिर त हाम्रो यहाँ स्थानीय उसमा भन्ने चाहिँ घोडकराइच भन्छ होइन, जसलाई करेत पनि भन्छन्। त्यसले चाहिँ टोक्दा अति नै दुख्ने, मान्छे चाहिँ मरि नै हाल्छ। अर्को चाहिँ गोमन सर्प, त्यसलाई चाहिँ अति नै विषालु मान्छन् र त्यसले चाहिँ रिसायो भने त खेदाएर पनि टोक्छ। अनि अर्को भनेको चाहिँ पानी सर्प, त्यसले टोकेको विष लाग्दैन तर रिसा चाहिँ अति नै रिसा हुन्छ। घाँस काट्न जाँदाखेरि प्रायः मान्छेलाई उसले पनि झम्टेरै टोक्ने गर्छ, डल्लो परेर बसेको हुन्छ। अनि एउटा चाहिँ हुन्छ पोखरीमा माछासँगै हुन्छ, त्यसलाई चाहिँ अन्धो सर्प पनि भन्छन्। कसै कसैले माछा सम्झेर त्यसलाई खाने पनि गर्छन्। यस्तै यस्तै खालका सर्पहरू पाइन्छन् हाम्रोतिर।
0: मेरो नाम चाहिँ प्रवीण श्रीवास्तव, कपिल वस्तु, कृष्णनगर 8, बहादुरगञ्ज। गोमन सर्पहरू हुन्छ होइन, अनि त्यो त अब विषालु नै भइहाल्यो। अनि अर्को चाहिँ हामी अब औधीमा गन्डाइस भन्दो रहेछन्, त्यो सानसानो हुन्छ, त्यसले टोक्यो भने त्यो पनि मान्छे त्यो मर्दो रहेछ। पानी सर्प पनि हुन्छ, अनि अर्को एउटा धामिन पनि हुन्छ, ठुल्ठुलो अलिक हल्का पहेँलो कलरको, त्यो पनि त्यति त टोक्दैन तर पनि यसो विचार गरेरै त्यहाँ गऱ्यो भने हानि पुर्याउँछ, नत्र त त्यस्तो गर्दैन। अरू त सानतिना मसिना मसिना त सर्पहरू हुन्छन्।
1: नमस्ते, मेरो नाम सरिता गेवाली, म मेरो घर चाहिँ कपिलवस्तु, तराईमा बसेको हुनाले सर्प त धेरै खालका सर्पहरू देखियो होइन, तर त्यसको ठ्याक्कै नाम सबैको चाहिँ यही नै सर्प हो भनेर चिन्न चाहिँ गाह्रै पर्छ। टोक्ने सर्प नटोक्ने सर्प भनेर चिनाउनु हुन्थ्यो। खेतहरू नजिकै हुने भएको भएर खेतको लागि त्यो सिँचाइ गर्नलाई कुलो हुन्छ नि, त्यो कुलोमा चाहिँ बगेर आउने सर्पहरू धेरै हुन्थ्यो कि, अनि त्यो चाहिँ छ्यालब्याल घरको अगाडि यतै सर्पहरू धेरै हुन्थ्यो कि, अनि त्यो चाहिँ छ्यालब्याल घरको अगाडि यताउति

0: गरेका सर्पहरूमा करेत, हरियौ जस्ता सर्प हुन् भन्नुभयो भने केहीले सर्पहरू धेरै नै देख्ने गरेको भए तापनि सर्पलाई चिन्न नसकेको कुरा बताउनुभयो।
1: आफ्नो समुदाय वा क्षेत्रमा पाइने सर्पका प्रकार र ती सर्पहरू हानिकारक हुन् वा होइनन् भन्ने बारेमा जानकारी लिनु महत्त्वपूर्ण छ।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा करिब 89 प्रजातिका सर्पहरू पाइन्छन्, जसमा करिब 70 प्रजातिका सर्पहरू विषालु वा खतरनाक मानिन्छन्। सर्पदंशका घटनाहरूमा सबैभन्दा बढी गोमन र करेतको डसाई हुने गरेको छ।
1: करेतले धेरैजसो राति सुतेको बेला थाहै नहुने गरी डस्ने गर्छ भने गोमनले सामान्यतया दिउँसो कामको समय वा साँझ बिहान डस्ने गरेको पाइन्छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत सर्पदंश उपचार विशेषज्ञ डाक्टर सञ्जीव कुमार शर्माका अनुसार पूर्वी नेपालमा गोमन र पश्चिमी नेपालमा करेतको टोकाई बढी देखिन्छ।
0: आज हामीले हाम्रो वरिपरि देखिने सर्पहरूमध्ये पनि हानिकारक सर्पहरूलाई कसरी चिन्ने र यस्ता सर्पहरूबाट कसरी जोगिने भन्ने सन्दर्भमा धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत डाक्टर सञ्जीव कुमार शर्मासँग कुराकानी गरेका छौँ। डाक्टर साहब, यो सर्पदंशको मौसममा खास गरी सर्वसाधारणले कस्तो कस्तो किसिमको सर्पहरूबाट नेपालमा मानव जीवनको क्षति हुन्छ, मानिसहरूले अपाङ्ग हुनुपर्छ अथवा मानिसहरूलाई मानसिक भय त्यसै गरी ट्रमा र मानिसहरूलाई एक किसिमबाट सताइने गर्छ, यी सर्पहरूको मुख्य किसिमहरू के हुन् र हाम्रो भौगोलिक भूभागहरू कस्ता कस्ता छन् त्यो सर्पहरूको लागि संक्षेपमा बताइदिनुहोस् न।
2: नमस्कार, धन्यवाद। पहिलो कुरो त यहाँलाई म एउटा सङ्ख्या भन्न चाहन्छु। त्यो सङ्ख्या चाहिँ के हो भने नेपालमा वर्षेनी करिब करिब 40,000 मानिसलाई सर्पदंश हुन्छ र यसबाट 3,000 मानिसको मृत्यु हुन्छ। यो वैज्ञानिक तवरले नेपालभरि गरेको तराई क्षेत्रमा गरेको सर्वेको परिणाम हो र यो सर्पदंश गराउने सर्पहरू चाहिँ विभिन्न खाले भए तापनि यहाँले भने जस्तै अङ्गभङ्ग गर्ने या मृत्युको कारण नै बन्ने सर्पहरू चाहिँ धेरै छैनन्। जस्तै हामीले भन्दा गोमनको प्रजाति, करेतको प्रजाति र बाघे सर्प रसल्स भाइपरको प्रजातिले चाहिँ मानिसको मृत्यु हुन सक्छ। यिनीहरू चाहिँ विशेष गरी तराई भेगमा पाइन्छ। अब अलिकति हामी उकालो लागौँ पहाडको भेगमा, पहाड भेगमा चाहिँ हामीले हरियो सर्पहरू भन्ने हुन्छन्, जो देख्दा हरियो हुन्छ, मुख र नाकको बिचमा एउटा सानो खाडल हुन्छ, तापक्रम चाहिँ मापन गर्ने यन्त्र हो उहाँहरूको, हामी त्यसलाई पिट भन्छौँ, त्यसै भएर तिनीहरूको नाम पनि पिट भाइपर हुन्छ। र त्यो हरियो जस्तो नदेखिने अर्को चाहिँ गुरुवे सर्प हुन्छ, जसलाई चाहिँ रसल भाइपरसँग पनि झुक्किन्छ। र यिनीहरू सर्पले चाहिँ यद्यपि रक्त प्रवाह गरेर रक्तस्राप भएर मानिसको मृत्यु हुन सक्छ, तथापि त्यो धेरै सङ्ख्यामा हुँदैन, तर जस्तै डसेको ठाउँमा हातमा डस्यो भने हात चाहिँ कुहिने हुने, खुट्टामा डस्यो भने खुट्टा कुहिने हुने त्यो हुन्छ। त्योभन्दा अझ माथि जाँदा चाहिँ जुन हाम्रो आम तहमा हिमालतिर सर्पहरू विशाल हुँदैनन् पहाडभन्दा माथि भन्ने हुन्छ, या पहाडी भेगमा पनि धेरै ठाउँमा त्यो भनिन्छ, त्यहाँ चाहिँ हिमालयन करेत भन्ने अति विषालु सर्प पाइन्छ। त्यही भएर सरसर्ती हेर्दाखेरि चाहिँ हाम्रो देशमा तराईमा सबैभन्दा धेरै गोमन र करेत, जसले पक्षाघात गराउन सक्छ, सास फेर्ने यन्त्रलाई प्यारालाइसिस गर्न सक्छ र रक्तस्राप गराउन सक्ने रसल भाइपर हुन्छ भने हामी अलिक माथि पहाडी भेगमा चाहिँ पिट भाइपरहरूले, जसले चाहिँ रक्तस्राप गराउन सक्छ र शरीरमा टोकेको भागमा डसेको भागलाई कुहिन सक्छ, त्यो सर्पहरू बिगबिगी छ।
0: डाक्टर साहबले अघि नेपालको भूभागमा 40,000 व्यक्तिहरू सर्पबाट टोकिन्छन् अथवा डसिन्छन् भन्नुभयो, ती 40,000 मध्ये कतिले ज्यान गुमाउँछन् र अपाङ्गता कतिले झेल्छन्?
2: 3,000 जनामा सर्पदंश भएर मृत्यु हुन्छ भने करिब करिब 5 जनामा 1 जनाको चाहिँ कुनै न कुनै प्रकारको अङ्गले दुःख पाउने, जस्तै एम्पुटेसन, खुट्टा काट्नुपर्ने, अम्लो काट्नुपर्ने, या त त्यो घाउहरू लामो समयसम्म रहिरहने, 6 महिना 1 वर्ष। भर्खरै मैले झापामा 60 वर्षको घाउ देखेको थिएँ एउटा सर्पदंशको बिरामीको। र मानसिक तनाव हुने, मानसिक जुन हामी रोग भन्छौँ, त्यो 10% हुने तथ्याङ्कहरू छ।
0: अर्को एउटा कुरा, यी सर्पबाट डसिने व्यक्तिहरूमध्ये महिला र बालबालिका त्यसै गरी कुन किसिमको आर्थिक हैसियत भएका व्यक्तिहरू डसिन्छन्?
2: यो अति नै राम्रो प्रश्न गर्नुभयो सरले, किनभने दुईटा कुरा म यहाँ हाइलाइट गर्न चाहन्छु।

0: एक त सर्पदंश हुने मानिसहरू भनेको आर्थिक रूपले अति कमजोर व्यक्तिहरूलाई हुन्छ, जो चाहिँ भुइँमा सुत्नुहुन्छ, छानुको घर हुन्छ, या त दाउरा, खानेकुरा, सुत्ने कोठा एउटै जस्तो हुन्छ र भुइँमा सुत्नुहुन्छ, या उहाँहरू खेती किसानी गर्नुहुन्छ, जङ्गलमा दाउरा काट्न जानुहुन्छ, त्यो वर्गलाई बढी सर्पदंश हुन्छ र त्यो वर्गलाई चाहिँ सानो आर्थिक भार पनि ठुलो हुन्छ। हामीले सालाखाला के देखेको छौँ भने सर्पदंश भएको बिरामीलाई एकपल्ट उपचार गर्दा $70 जति लाग्छ। त्यो भने त्यो भेगको मानिसले ऋण काढेर लिएर आएर उपचार गर्ने कुरा हो र उहाँहरू चाहिँ त्यो ऋणको घनचक्करमा पर्नुहुन्छ। हामी चाहिँ अब जुन डेट ट्र्याप भन्छौँ त्यसलाई। यद्यपि आम तहमा हामीले हस्पिटलमा भएको डाटाहरू हेरेर कुरा गर्दाखेरि लोग्ने मान्छेलाई बढी सर्पले डस्छ भन्ने थियो, तर हाम्रो तथ्याङ्कले के देखाएको छ भने महिला र बालबालिकामा यो सर्पदंश धेरै छ, 64% छ, र मृत्यु हुनेमा त 75% महिला र बालबालिका हुनुहुन्छ।
1: अब एउटा भेगको कुरा गरौँ, हामी तराई भन्दा पनि अघि हुन त डाक्टर साहबले पहाडी भेगको कुरा गरिसक्नुभयो। जस्तो केही जिल्लाहरू सिन्धुली, उदयपुर, त्यसै गरी सुर्खेत, मकवानपुर, यी जिल्लाहरू न तराई नै भनेर हामीले 22 तराई जिल्लाभित्र पनि यिन पर्दैनन्, यी 4-5 छुट्टै किसिमका जिल्लाहरू, यिनीहरूमा सर्पको बिगबिगी सम्भवतः तराई जस्तै त हो नि, होइन र?
0: हुने भयो, अलिकति पहाड भेगमा चढ्दै गर्दा चाहिँ अब खरेउ सर्पहरूको वर्ग बढी पाइन्छ।
2: हामीलाई आफ्नो वरिपरि देखिने सर्पका प्रकार, हानिकारक सर्पका किसिम र यस्ता सर्पहरूबाट बच्ने उपायका बारेमा हामी सबैले बुझ्ने गरी बताउनु भएकोमा डाक्टर सञ्जीव कुमार शर्मा प्रति आभारी छौँ।
1: डाक्टर सञ्जीव शर्माले भन्नुभए जस्तै झट्ट हेर्दा सबै सर्पहरू उस्तै देखिए पनि तिनीहरूको रङ, कत्ला, आँखा र टाउको आकार आदिले खतरनाक हुन् कि होइनन् भनेर पहिचान गर्न सकिन्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन् 2013 प्रकाशन गरेको पुस्तक नेपालका विषालु सर्पहरू अनुसार नेपालमा पाइने विषालु सर्पहरूमा गोमन, पहाडी करेत, हिमाली करेत, हरियौ सर्प, आदो सर्प अर्थात् छिरबिरे सर्प र बाघे सर्प हुन्, जसलाई शुष्कर पनि भनिन्छ।
2: यी मध्ये करेत प्रजातिका सर्पहरू हाम्रो देशमा धेरै पाइन्छन्। राति मानिसहरू निदाइरहेको बेलामा यिनीहरूले डस्न सक्छन्। यस्ता सर्पहरूको डसाईबाट पक्षघात हुन सक्छ। त्यसै गरी गोमन सर्पहरू प्राय जसो बिहान र बेलुकी पख सक्रिय हुने गर्छन् र यिनीहरूले फणा उठाउँछन्। विशेषत तराई र गर्मी ठाउँमा बढी मात्रामा पाइने यस्ता सर्पले डसेको भाग सुन्निने, दुख्ने र पक्षघात हुने गर्छ।
1: यस्तै हरियो सर्प अर्थात् पिट भाइपर हाम्रो देशको पहाडी भूभागमा बढी पाइन्छ भने यस प्रकारका सर्पहरूले डस्दा असाध्यै दुख्ने र सुन्निने गर्छ अनि रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। बाघे सर्प सामान्यतया हाम्रो देशमा निकै कम मात्रामा पाइन्छ र यिनीहरूको डसाई धेरै खतरापूर्ण हुन्छ र अत्याधिक रक्तस्राव हुन सक्छ।
2: यस्ता सर्पहरूबारे जानेर सर्पदंशको जोखिमबाट आफूलाई बचाऊ।
3: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: अब जाउँ पूर्वी तराईको महोत्तरी जिल्लाका बासिन्दा रञ्जनी र धनुषा जिल्लाका राजीवको कहानीतिर। कलेजका विद्यार्थी रञ्जनी र राजीवले आफ्नो अध्ययनका क्रममा विभिन्न ठाउँ वा समुदायमा पुगेर सर्पदंशका बारेमा चेतना जगाउने गरेका छन्।
2: आज उनीहरू कता गएर के गर्दैछन् भन्ने बारेमा थाहा पाउनको लागि अब हामी पनि लागौं महोत्तरीतिरै।
4: रञ्जनी, के गर्दैछौ?
5: ए राजीव आयो, ल बस। आज हाम्रो फेसबुक लाइभमा सर्पदंशको बारेमा कुन चाहिँ विषयमा जानकारी दिने होला भनेर तयारी अनि अनुसन्धान गरिरहेको नि।
4: हो र, के कुरा भेटायो त अनुसन्धान गर्दा?
5: त्यही सर्पको डसाई मौसमी हुन्छ र धेरैजसो वर्षायामको बेलामा र बाली भित्राउने बेलामा सर्पको डसाईका घटनाहरू हुने गर्छन् भनेर। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा पनि दसैँका घटनाहरू बढी हुने गरेको पाइन्छ।
4: र मैले बुझे अनुसार चाहिँ धेरैजसो सर्पका डसाई हानिकारक हुँदैनन्। तापनि यदि सर्पले डसिहालेमा तुरुन्तै नजिकैको उपचार केन्द्रमा जानुपर्छ भनेर
5: हो नि। त्यही भएर अब हाम्रो फेसबुक लाइभको समय पनि हुन लाग्यो। आजको फेसबुक लाइभमा चाहिँ वर्षायाममा हाम्रो तराई भेगमा कस्तो कस्तो खालको सर्प देखिने गर्छ त्यसको बारेमा जानकारी दिउँ न, हुन्न?
4: हुन्छ हुन्छ, बरु खोइ एकचोट हेरौँ त अरू के कुरा अनुसन्धान गरेर पत्ता लगाएका छौ भनेर।
5: यी हेर,
4: सर्पका प्रकार र ती सर्पहरू सक्रिय हुने समय। ओहो, तिमीले त खत्रै अनुसन्धान गरेछौ त रञ्जनी।
5: अब वर्षायाम सुरु हुन थालेको छ, बाली पनि बित्राउने बेला भएको छ, अनि अहिलेदेखि नै जानकारी दिएनौ भने मानिसहरू कसरी सचेत हुन्छन् भन त?
4: एकदमै सही कुरा, यही सर्पको बारेमा पहिला मलाई जानकारी नहुँदा कस्तो दुःख पाएको थिएँ मैले भन त।
5: हो नि है।
4: अनि त म सानो छँदा आमाले कराउनु भयो भनेर परालको कुन्योमा लुकेर बसेको थिएँ, सर्प थियो भनेर थाहै पाइनँ, अनि त डसिहाल्यो नि मलाई। तर धन्न आमाले मलाई सर्पले डसेको देखिहाल्नु भयो र बेलैमा उपचार केन्द्रमा लानुभयो, अनि उचित उपचार पाएर निको भएको नि।
5: त्यही त, बेलैमा उपचार पायो भने त सर्पदंशबाट बस्न सकिन्छ नि। तर के गर्नु, मेरो ठुलो दिदीलाई बेलैमा उपचार केन्द्रमा लान नपाएर बित्नुभयो। अहिले सम्झदा पनि कस्तो लागेर आउँछ, कति माया गर्नुहुन्थ्यो मलाई।
4: अब बितिसकेको कुराको बारेमा कति सोच्नु, छोडो भावुक हुन। बरु हामीले सुरु गरेको हाम्रो तराईका जिल्लामा सर्पदंशको बारेमा जनचेतना बढाउने अभियान चाहिँ अझ सशक्त तरिकाले चलाउनुपर्छ, अनि सबैलाई सचेत पनि बनाउनुपर्छ।
5: सही हो, र सबैजना सचेत भयो भने त कोही पनि सर्पको डसाईबाट बित्नु परेको खबर सुन्नु पर्दैन।
4: हो नि, फेरि हामीले स्काउटबाट यो सर्पदंशको बारेमा कसरी मानिसहरूलाई सचेत बनाउने भन्ने तालिम लिएर पनि एकदमै राम्रो गर्यौँ नि है हामीले।
5: हो त, त्यही तालिम लिएर त हो नि, अझै सर्पदंशको बारेमा मानिसहरूमा समुदायमा सचेतना फैलाउनको लागि ऊर्जा मिलेको।
4: एकदमै हो नि, र यसरी नै हामीले एकअर्कालाई साथ दिएर हाम्रो अभियानलाई सफल बनाउनु पर्छ है।
5: त्यो त तिमीले साथ नदेऊ भन्यो भने पनि साथ दिन्छु, किनकि सर्पदंशको बारेमा सबैमा सचेतना नहुँदा अकालमै जीवन गुमाउनु परेको छ।
4: त्यही त, ल दिन पनि बज्न लाग्यो, फेसबुक लाइभको समय पनि भयो, जाउँ लाइभमा।
5: हुन्छ जाउँ। नमस्ते अनि सुस्वागतम, स्वागत छ तपाईँहरू सबैजनामा आजको सर्पदंश सम्बन्धी फेसबुक लाइभमा, र म हुँ रञ्जनी।
4: र रञ्जनीसँग म पनि छु है, म राजीव, र मेरो तर्फबाट पनि नमस्कार र धेरै धेरै स्वागत।
5: र तपाईँहरूलाई जानकारी गराइहालौँ कि हामी हरेक शनिबारका दिन यही समयमा, यानि कि 3 बजेदेखि फेसबुक लाइभमा आउने गर्छौँ, र तपाईँहरूसँग सर्पदंशका बारेमा छलफल गर्दै तपाईँहरूको प्रतिक्रिया पनि लिने गर्छौँ।
4: त्यही भएर हामीसँग जोडिराख्नु होला र आजको छलफलमा सहभागी पनि हुनुहोला भन्ने आशा सहित अहिले हामीलाई 44 मित्रहरूले फेसबुक लाइभ हेरेर साथ दिइरहनु भएको छ भने 3-4 मित्रको प्रतिक्रिया पनि आइसकेको छ।
5: तर उहाँहरूले पठाउनु भएको प्रतिक्रिया पढ्नु अगाडि आजको विषयवस्तुकै बारेमा जानकारी गराउने कि राजीव?
4: हुन्छ रञ्जनी, बरु तिमी नै सुरु गर्छौ कि?
5: हुन्छ। र मित्र, आजको सर्पदंश लाइभमा हामीले तपाईँहरूलाई सर्पका प्रकार, उनीहरू कतिखेर सक्रिय हुन्छन् र बाहिर निस्किन्छन् भन्ने बारेमा छलफल गर्नेछौँ, होइन त राजीव?
4: हो नि, त्यही भएर तपाईँलाई पनि सर्पका प्रकार थाहा छ र उनीहरू कतिखेर सक्रिय हुन्छन् भन्ने विषयमा जानकारी छ भने हामीसँग बाँड्न सक्नुहुन्छ है।
5: र श्रोता, अहिले वर्षायामको समय भएको कारणले गर्दा सर्पहरूको वासस्थान पानीले भरिने भएकोले सर्पहरू बाहिर सुक्खा ठाउँमा आएर बस्ने गर्छन्
4: र कहिलेकाहीँ मानिसको वासस्थानसम्म पनि आहारा खोज्दै आइपुग्छन्। त्यही भएर हामी एकदमै चनाखु र सचेत हुनु एकदमै जरुरी छ, होइन त रञ्जनी?
5: हो नि, त्यही भएर हामीले सर्पका प्रजातिका बारेमा जानिराखे राम्रो, सर्पहरू कतिखेर बाहिर निस्किन्छन् र सक्रिय हुन्छन् भनेर।
4: र रञ्जनी, कमेन्ट बक्समा हामीलाई हाम्रा केही मित्रले आफ्नै विचार पनि बाँड्नु भएको छ हाम्रो विषयसँग सम्बन्धित, बरु उहाँहरूको सन्देश नै पढ्ने कि, अनि त्यसपछि बाँकी जानकारी गरौँला, हुन्न?
5: हुन्छ राजीव। र मित्र भावेश लेख्नुहुन्छ, हाम्रा झापातिर त बढी जसो गोमन सर्प देखिने गर्छ र वर्षै नै धेरैजनाले ज्यान पनि गुमाउनु परिरहेको छ भनेर।
4: मित्र भावेश, तपाईँको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। र तपाईँले भन्नुभयो चाहिँ हाम्रो गाउँघरतिर वा भनौँ न प्रायः जसो पूर्वी तराईका जिल्लामा बढी जसो गोमन सर्प देखिने वा पाउने गर्छ।
5: र गोमन सर्पका प्रजाति चाहिँ निकै आक्रामक र रिसा स्वभावका हुन्छन्, यिनीहरूले फडा बनाउँछन्। यिनीहरू प्रायश बिहान र बेलुका पख बढी सक्रिय हुने गर्छन्, यिनीहरूको दसाईले पक्षघात हुन सक्छ। त्यही आक्रमक भएकै कारणले गर्दा पनि मित्र भावेशले भन्नुभए झैँ धेरैजनाले ज्यान गुमाउनु परिरहेको छ।
4: त्यही भएर हामी एकदमै होसियार हुनु एकदमै जरुरी छ।
5: र त्यसै गरी पश्चिमी तराईका जिल्लामा चाहिँ बढी जसो करिट प्रजातिका सर्पहरू पाउने गर्छन् र यो प्रजातिको सर्पले डस्ता नदुख्न सक्छ तर यसको डसाईले पक्षघात हुन सक्छ। यस्ता सर्प प्रायशः रातको समयमा मानिसको घरभित्र आउँछन्। जब उनीहरूले आफूलाई जोखिम भएको ठान्छन् त्यस्तो बेला उनीहरूले डस्न सक्छन्।
4: हो नि, र यो जानकारी सँगै अर्को मित्रको प्रतिक्रिया पढ्ने पालो र मित्र राकेश लेख्नुहुन्छ, मेरो घर चाहिँ दैलेख हो र हाम्रोतिर चाहिँ हरियो रङको सर्पहरू बेला बेलामा देखिने गर्छ भनेर लेख्नु भएको छ।
5: ए भनेपछि मित्र राकेशले चाहिँ हरियो रङको सर्प अर्थात् हाम्रो देशमा भेटिने अर्को सर्पको प्रजाति भाइपर, हरियो सर्प वा पत्तारको कुरा गर्नुभएको होला। र यस्ता प्रजातिका सर्पहरू सामान्यतया पहाडी भूभागतिर पाइन्छन्। जस्तै मित्र राकेशले दैलेखतिर भन्नुभयो नि, हो पहाडी भूभागतिर बढी देखिने गर्छ र यसले दसैँको भाग सुनिन्छ र यसको दुखाइ तीव्र हुन्छ।
4: अनि चौथोमा चाहिँ बाघे सर्प। यी सर्पहरूको रङ चाहिँ ठ्याक्कै बाघको छालामा देखिने रङ जस्तै नै हुने गर्छ र यसले डसेका बिरामीहरू नेपालमा धेरै देखिएका त छैनन् तर यी धेरै खतरनाक हुन्छन्। यिनीहरूको टोकाइबाट तीव्र रक्तस्राव हुन्छ।
5: त्यही भएर हामी एकदमै सतर्क र होसियार हुनुपर्छ। हुन त सबै सर्प विषालु हुँदैनन् तर पनि सर्पले डसेको खण्डमा चाहिँ हामी जति सक्दो छिटो उपचार केन्द्रमा गएर उपचार चाहिँ गराइहाल्नुपर्छ, होइन त राजीव?
4: हो नि रञ्जनी। ल त मित्रहरू, आज हामीले सर्पका प्रजातिका बारेमा र उनीहरू सक्रिय हुने समयका बारेमा दिएको जानकारी कस्तो लाग्यो लेख्न नभुल्नु होला भन्दै आजको फेसबुक लाइभमा आफ्नो कुराहरू बाँडिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद भन्दै आजको फेसबुक लाइभबाट बिदा पो माग्ने कि रञ्जनी, समय पनि सकिन लाग्यो।
5: हुन्छ राजीव। ल त मित्र, अर्को हप्ता यही समयमा आउने बाचासहित आजको सर्पदंशका बारेमा सञ्चालन गरिएको फेसबुक लाइभबाट म रञ्जनी
4: नमस्ते।
5: ल आजको फेसबुक लाइभ पनि एकदमै अन्तर्क्रियात्मक भयो। कतिजना साथीले आफ्नो कमेन्ट पठाउनु भएको के है राजीव?
4: हो नि, सहभागिता पनि भयो अनि जानकारी पनि दियो। हाम्रो मित्रहरूले बुझ्नु पनि भयो होला जस्तो लाग्छ। होइन, कसको म्यासेज आयो? ए नागेशको पो रहेछ। के म्यासेज पठाएको छ त? तिम्रो छिमेकी नथु काकाको घरमा सर्प देखिएको छ, म उतै जाँदैछु, तिमी पनि छिट्टै आइहाला है। ओहो रञ्जनी, नथु काकाको घरमा त सर्प पो देखिएको छ अरे, नागेश जाँदैछ, हामी पनि गइहाल्ने कि?
5: हुन्छ हुन्छ राजीव, जाउँ।
1: आज रञ्जनी र राजीवले हामीलाई महोत्तरीको परिवेशमा लिएर गए। हामीले आज उनीहरूबीच भएको छलफलबाट महोत्तरी लगायत तराई क्षेत्रमा पाइने सर्पहरूका बारेमा जानकारी पायौँ। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा केही थप नयाँ जानकारीहरू पक्कै पनि पाइनेछ।
6: अबुई सर्प मार्नु आमा मार्नु, नत्र टोक्छ यसले।
7: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
6: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
7: ल नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ, रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ तर यसको डसाई एकदम खतरनाक हुन्छ।
3: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
8: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
2: सहभागी श्रोता, यिनै विषयवस्तु र छलफलसँगै रेडियो कार्यक्रम जीवन सन्देशको आज प्रस्तुत यस पहिलो भागबाट म अचला
1: अनि म उपेन्द्र बिदा माग्छौँ। अर्को खण्डमा सर्पको टोकाइबाट बच्ने उपायहरूका बारेमा अरू थप नयाँ जानकारी लिएर आउने नै छौँ।
2: आजलाई बिदा दिनुहोस्।
1: नमस्ते।
10: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
11: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
12: यो कृष्ण सार एफएम
13: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
14: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
16: ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
6: आया मरे नि बाबा। आया
16: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
17: ल हेर त, सर्प भाग्यो त्यता, टोक्यो के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपऱ्यो।
6: ल ल, मलाई त सापले टोक्यो नि, मर्ने भयो म।
16: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ। ए पारस, ऊ त्यो पल्लो घरको दाइलाई मोटरसाइकल लिएर आउनु भन त।
17: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
16: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु। खै खै,
17: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
8: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Toilet Pony, Extreme Energy Drink.
1: ए रोका रोका रोका
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: के अनलिमिटेड इन्सिलमा डेटा पनि कॉल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र
1: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हैश डायल गरी वा इन्सिल एप मगाई लिनुहोस् इन्सिल नेपालकै लागि
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
6: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट 10 देखि 15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि
6: सम्पर्क 97051148 70
5: सोफा हब नेपालगञ्ज
6: विश्वासमा नम्बर 1
5: क्वालिटीमा सबैभन्दा बेस्ट
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: खुशीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: drip on ya.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081535717।
4: आज यहाँ कहाँ भटका थियो?
5: आम और फल के बिरवा खरीदे खातिर परेशान हैं।
4: परेशान हो कोई बात नहीं है। प्रभात नर्सरी फार्म जोन भवनियापुर 14 महिया है, जिके प्रोपराइटर हैं प्रभात कुमार चौधरी और उनके फार्म के संपर्क स्थान है जिला हुलाक कार्यालय के पछाड़ी त्रिशक्ति मारवाड़ी मंदिर के सामने चौधरी सरकार बख्श पोली क्लिनिक है। हुआ तमामन मेर के आम के बिरवा दशहरी चौसा बम्बैया अमरपाली नीलम मलिका गुलाब खास और फल महिया लीची अमरूद कटहर केला अनार अंगूर नाशपति जस सब मेर के आम और फल के बिरवा के संगे लकड़ी के खातिर सागवन जस बिरवा उचित दाम में यहाँ मिलत है। सैगर खरीदे पर यहाँ विशेष छूट के व्यवस्था है।
5: तब तो हम हो जाइबे और दूसरे को बताइबे।
4: संपर्क नंबर है 98487916।
6: ए रुक रुक रुक
7: के भयो, किन कराएको यस्तो?
6: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे
8: के एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
7: हो र?
6: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: ओहो, आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
2: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन, बच्चाको भविष्य पनि बनाउँछ।
3: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीभीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
2: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीभीएन सेकेन्डरी स्कुल बिपी चोक नेपालगञ्ज।
3: शिक्षा र सफलताको पर्याय जीभीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081531570।
10: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
11: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
10: कति अस्पताल धायौं, कति उपचार गरायौं, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
11: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
12: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
10: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
11: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
12: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ। फोन नम्बर 98614169।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: Toilet bunny, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज 3 कुने काठमाडौँ।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक *123 हैश डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
5: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्न हुँदैन
4: कति अस्पताल धायौ कति उपचार गरायौ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
5: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
5: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 98614169
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: अम्मै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा, पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल, सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्व कर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Go le bonia. Extreme energy drink.
1: ए रोका रोका रोका
2: के भयो किन कराएको यस्तो
1: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: के अनलिमिटेड इन्सिलमा डेटा पनि कॉल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
2: हो र
1: हो नि इन्सिलमा अब मात्र 799 मै सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हैश डायल गरी वा इन्सिल एपमा गई लिनुहोस् इन्सिल नेपालकै लागि
5: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ
6: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 081531359 98582466 र 98584488
5: मोडर्न पब्लिक सेकेन्डरी स्कुल शीतलनगर नेपालगञ्ज बाँके एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ
6: हाम्रा विशेषताहरू भौतिक पूर्वाधार सम्पन्न यातायातको सुविधा उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम एक्स्ट्रा करिकुलर एक्टिभिटिज अतिरिक्त क्रियाकलाप प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू प्रविधि मैत्री शिक्षण सिकाइ
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स होटेल म्यानेजमेन्ट बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने
6: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 081537994 98587994 98588195 र 98588197

0: प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसुन नेपाल भित्रन ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव, 88 करोड रुपैयाँभन्दा धेरै बक्यौता। वायु सेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी सुरुवात, पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसुन भित्रने औषध मिति आज अर्थात् जुन 13 तारिक हो। यस वर्षको मनसुनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात् मनसुनी वायुको आंशिक प्रभाव सुरु भएको केही दिन भए पनि मनसुन नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसुन भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसुनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसुन भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसुन नेपाल प्रवेश गरेको थियो। तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसुन पूर्वी भागमै बसेको थियो। नेपालमा मनसुन अवधिमा वर्षभरको झन्डै 80% वर्षा हुन्छ। मनसुन भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यस वर्ष मनसुनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा बाँकी पहाडी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव गरेको छ। महासङ्घले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसुल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यसबेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 औद्योगिक क्षेत्रमा झन्डै 700 उद्योग सञ्चालनमा छन्। महासङ्घले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौँ श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 उद्योगले 88 करोड रुपियाँभन्दा बढी महसुल भुक्तानी गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिसका योग्यताक्रमको आधारमा नगरी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयन लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै उहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 532-780।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाङ्गी स्वत अध्यक्षमा चयन हुनुभएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम बोलोन लामा तथा 7 उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शङ्कर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरत मणि छत्कुल्ले, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आइआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि सञ्चार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्तापछि सुरु हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण सुरु भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाडीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्ने रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 फर्काए। घरेलु भूमिमा 32 विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी सुरुवात गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्यान्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:00 हैटी र स्कटल्यान्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एन्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसुन नेपालभित्र न ढिलाइ, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाइ, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसुल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव, 88 करोड रुपियाँ भन्दा धेरै बक्यौता। वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी सुरुवात, पाराग्वे 4-1 पराजय।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएको यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: साली नदीको शिर,
4: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
4: सहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181, वेबसाइट झुले.com.np।
6: सुन त

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: यो बच्चा कति रोको रोई गरेको होला बेला बेलामा खाना खुवाई राखेकै छु त्यही पनि मोटाउने होइन खालि रुने मात्र म त नसक्ने भयो यो बच्चासँग
2: होइन सीता बहिनी किन एक्लै बोलिराख्नु भएको के भयो नानीलाई को को हुनुहुन्छ घरमा
1: स्वयंसेविका दिदी घरमा त सबै छौँ तर हेर्नु न यो छोरी कसैसँग मान्ने होइन खालि रोको रोई गर्छ
2: बच्चाहरू रुने धेरै कारण हुनसक्छ जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन् त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनुपर्छ स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनुपर्छ बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा मासु माछा दुध र यसबाट बनेका परिकारहरू खुवाउनुपर्छ उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ धन्यवाद केयर नेपाल आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश

0: Kalepania. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: ए रोक रोक रोक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
7: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
6: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
7: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
6: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
7: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
6: किन रोज्ने ब्राइटल्यान्ड?
7: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
6: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
7: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
6: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
7: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
6: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607, 530-602।
8: बीर डेंटल।
9: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
10: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
9: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
10: फोन नम्बर 081-532-375।

0: प्राप्त हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: भर्ना खुल्यो।
2: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
3: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेंट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
2: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
4: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको
4: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि
4: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए, त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्विस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
2: ए रोक रोक रोक
3: के भयो किन कराएको यस्तो
2: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे
4: लागि।
1: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
0: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359 98 85 42 666 र 98 85 54 488।
1: मोडर्न पब्लिक सेकेन्डरी स्कुल शीतलनगर नेपालगञ्ज बाँके।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
8: गर्न छोडे आफ्नै मनमानी सुन्न पाइयोस्, नेताहरूको सुध्रियो बानी सुन्न पाइयोस्। गर्न छोडे आफ्नै मनमानी सुन्न पाइयोस्, नेताहरूको सुध्रियो बानी सुन्न पाइयोस्। समय र परिस्थिति बदलिन सक्छ कुनै दिन, समय र परिस्थिति बदलिन सक्छ कुनै दिन। हाम्रो देशको प्रगतिको कहानी सुन्न पाइयोस्, गर्न छोडे आफ्नै मनमानी सुन्न पाइयोस्, नेताहरूको सुध्रियो बानी सुन्न पाइयोस्।
9: नमस्ते नमस्ते नमस्ते, अनि हार्दिक स्वागत छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
8: कार्यक्रम बाल प्रतिभाको यो नौलो श्रृङ्खला लिएर यो सुन्दर बिहानीको समयमा तपाईँहरूको माझमा हामी उपस्थित भइसकेका छौँ। प्राविधिक सहकर्मी आदरणीय चन्दा दिदीसँगै अनेरमा छौँ हामी दुईजना। म कार्यक्रम प्रस्तुता सुरेश बस्नेत सँगै
9: र म अर्जुन खट्टीको साथमा तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। त्यसै गरी सुरेशजी, आज शनिबारको दिन रहेको छ। यो कार्यक्रम हरेक शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ।
8: हजुर, र हामीलाई हजुरहरूले विभिन्न माध्यमहरूबाट सुनिराख्नु भएको छ। अर्जुनजी, कुन कुन माध्यमबाट हामीलाई श्रोताहरूले सुन्न सक्नुहुन्छ?
9: आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेजबाट संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा।
8: र हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूलाई अनि हामीलाई सुन्ने धेरै श्रोताहरूलाई थाहा छँदैछ होला, हामी यो यस कार्यक्रममा चाहिँ विभिन्न अतिथिजीहरूको साथमा उपस्थित हुने गर्दछौँ। र पछिल्ला श्रृङ्खलाहरूमा हामीले अतिथिजीहरूलाई लिएर आउँछौँ भने कुनै श्रृङ्खलामा हामी विभिन्न विषयहरूमा कुराकानी गर्नेछौँ। र अर्जुनजी, आज हामीसँग अतिथिजी हुनुहुन्छ।
9: सुरेशजी, आज हामीसँग एकजना अतिथि नै हुनुहुन्छ र आज हामी समसामयिक विषयमा कुराकानी गर्नेछौँ र केही प्रतिभाहरू पनि सुन्नेछौँ। त्यो प्रतिभा र समसामयिक विषयमा कुरा गर्नुभन्दा पहिले हामी कार्यक्रमको शुभारम्भ छोटो बालगीतबाट गर्छौँ। छोटो बालगीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृषि कार्यक्रमको साथमा हेर्नुहोस्।

0: यो छोटो मिठो बालगीत सुनिसकेपछि पूर्ण पनि हजुरहरू सबैजनालाई स्वागत छ। प्यारा प्यारा भाइ बहिनीहरू तपाईँहरू सम्पूर्णलाई कार्यक्रम बाल प्रतिभामा स्वागत छ फेरि पनि अर्जुनजी। र अब भने हामी के गर्छौँ, अतिथिजीलाई स्वागत गर्ने बेला भइ नै सकेको छ है।
1: सुरेशजी, हामीले छोटो बालगीत सुनिसकेको छौँ, अब हामी अतिथिलाई स्वागत गर्छौँ। आज तपाईँ नै स्वागत गर्नुहोस् हाम्रो अतिथिजीलाई।
0: स्वागत छ हजुरलाई।
2: हजुर, धन्यवाद।
0: यहाँको परिचय यहाँकै आवाजमा सुनौँ न सर।
2: मेरो परिचय, मेरो नाम राजु रेग्मी हो। मेरो घर भगवती माई गाउँपालिका, वडा नम्बर 3, दैलेख। हाल म नेपालगञ्जमा बसेर अध्ययनरत छु, महेन्द्र बहुमुखी क्याम्पसमा। अनि सँगसँगै बालबालिकाको हक अधिकारको लागि पनि आवाज उठाइरहेका छौँ।
1: सर, के छ तपाईँको हाल खबर? तपाईँ स्टुडेन्ट पनि हुनुहुँदो रहेछ, थोरै थोरै हक अधिकारको बारेमा पनि लड्नु हुँदो रहेछ बालबालिकाको क्षेत्रमा। धेरै खुसी लाग्यो। र तपाईँको के छ हाल खबर, सन्चै हुनुहुन्छ?
2: हजुर, मेरो हाल खबर एकदमै ठिक छ अर्जुन सर।
0: हजुर, हजुरले चाहिँ कुन कुन क्षेत्रमा काम गर्नुहुन्छ नि सर, नेपालमा बसेर के गर्नुहुन्छ, समग्रमा जानकारी दिनुहोस् न।
2: मैले विशेषतः त बालबालिकाको हक अधिकारको लागि नै हो। पहिला म जुन स्कुल लेभलमा पढ्दाखेरि बाल क्लबमा पनि काम गर्थेँ, र त्यतिखेर बाल क्लबको जुन सल्लाहकार भएर काम गरेको थिएँ, र अहिले पनि म बालबालिकाकै अधिकारको लागि काम गर्छु। प्लस भाइ बहिनीहरूलाई ज्ञान पनि बाँडिरहेको छु र आफूले पनि ज्ञान लिइरहेको छु सुरेशजी।
0: हजुर, भनेपछि तपाईँले ज्ञान बाँड्नुहुन्छ, पक्कै पनि आज कार्यक्रममा हजुर उपस्थित हुनुभएको छ। अर्जुनजी, यहाँबाट हामीले र हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूले धेरै ज्ञानहरू, ज्ञानगुणका कुराहरू सिक्न पाउनेछौँ है।
1: हजुर सुरेशजी, आज हामी सरको आवाजमा धेरै ज्ञानगुणका कुराहरू सुन्न पाउनेछौँ, जसले गर्दा हाम्रो सुन्ने श्रोता तथा भाइ बहिनीहरूलाई धेरै मद्दत मिल्नेछ। र हामीले अघि नै भनेका छौँ, समसामयिक विषयमा नै आज हामी कुराकानी गर्नेछौँ सरसँग। त्यसै क्रममा मैले छोटो प्रश्न गर्न चाहेँ

0: सिकाइ चौतारी पोर्टुगलमा गएर त्यसमा राखिएका सामग्रीहरू सुनेर पढेर चाहिँ हामीले ज्ञान निरन्तरता दिनुपर्छ भन्छु।
1: हजुर, विद्यार्थीहरूको यो गर्मी मौसममा चाहिँ विद्यार्थीलाई विद्यालय जान एकदमै गाह्रो हुन्छ सर, र त्यो अवस्थामा चाहिँ उनीहरूले के गर्नुपर्छ? विद्यालय जानुपर्छ अथवा घरमै बसेर पढ्नुपर्छ? के छ तपाईँको मत यसमा?
0: त्यसमा अब सकेसम्म सुरक्षाका उपायहरू अपनाएर विद्यालय गएर शिक्षा लिनुपर्छ। अब अहिले त धेरै गर्मी भएपछि बिदा नै भइहाल्छ विद्यालयहरू, र यदि अनुकूल वातावरण फेरि बन्यो भने विद्यालयहरू सञ्चालन हुन्छ। सञ्चालन भए पनि गर्मी केही कम भए पनि गर्मी त गर्मी भइ नै रहेको हुन्छ। त्यस कारणले अब हामीले सुरक्षाका उपायहरू जस्तै छाताहरू ओढेर भयो, अनि बत्तल, पानीको बत्तल आफ्नो ब्यागमा बोकेर लिने, अनि पानी हामीले बेला बेला खाइरहने, यस्ता उपायहरू अपनाएर चाहिँ हामी विद्यालयमा गएर शिक्षा लिनुपर्छ।
2: अँ, निकै राम्रो जवाब हामीले सरबाट पायौँ। र गर्मीबाट बस्ने उपायहरू पनि यिनै हुन सक्छ सुरेशजी, होइन?
1: हजुर, पक्कै पनि। र गर्मीबाट बस्नको लागि जो सरले भने जस्तै हामीले पनि उपायहरू अपनायौँ भने, भाइ बहिनीहरूले अप्नाउनु भयो भने उहाँहरूको चाहिँ जीवनशैलीमा थप सुधार हुनेछ जीवनस्तरमा, है अर्जुनजी?
2: पक्कै पनि सुरेशजी। र गर्मी निकै बढिरहेको छ सर, यस अवस्थामा चाहिँ बाहिर निस्किँदा कतिको राम्रो र कतिको नराम्रो हुन्छ, यसमा तपाईँले के भन्न चाहनुहुन्छ? जस्तै अहिले त स्कुल पनि कतिपय स्कुलहरू डेमा भइरहेको छ, कतिपय मर्निङमा भइरहेको छ, त्यो अवस्थामा अब कतिको फाइदा हुन्छ नि मर्निङ स्कुलमा र डे स्कुलमा, र बाहिर निस्किँदा कतिको चुनौती हुन्छ दिउँसोको समयमा?
0: अर्जुन सर, प्रश्न एकदम सान्दर्भिक छ, र निस्किने ननिस्किने भन्ने कुराभन्दा पनि हामीले काम परेपछि यदि निस्किनै पर्ने छ भनेपछि हामीले छाता ओढेर र साँझ बिहान चाहिँ हिँड्नुपर्छ। अहिले विद्यालयहरू बन्द रहेको अवस्था छ, किनभने गर्मी धेरै बढिएको बेला विद्यालयहरू पनि चलिरहेको छैन। त्यसैले अनावश्यक रूपमा बाहिर निस्किनु आवश्यक छैन, किनभने तातो हावाहरू पनि चलिरहेको छ नेपालगञ्जमा। त्यस कारणले साँझ बिहान हामी अति आवश्यक काम परेमा मात्र निस्किनुपर्छ अर्जुन सर।
1: हजुर, पक्कै पनि। र यो पछिल्लो समय चाहिँ राजु सर के छ भने विद्यालयहरूले चाहिँ धेरै नै छुट्टी दिइरहेको छ, यसबाट चाहिँ बच्चा बच्चीको बालबालिकाको पढाइ पढाइमा चाहिँ के कस्तो असर पर्छ जस्तो लाग्छ नि हजुरलाई?
0: अब यसको सबै कुराहरूको राम्रो र नराम्रा पक्षहरू हुन्छन्। अब धेरै बिदा दिँदैमा पढाइ पनि नराम्रो हुने भन्ने कुरा होइन, तर अब धेरै बिदा पनि अब कस्तो अवस्थामा बिदा भइरहेको छ त्यसले भर पर्छ। जस्तो कि अब गर्मी धेरै भएको अवस्थामा बिदा हुनु राम्रो हुन्छ, अब हाम्रो परिवेश अनुसार कसरी बिदा दिइराख्नु भएको छ अथवा बिदा भइरहेको छ त्यसले भर पर्छ। अब हाम्रो बिदा भइरहेको अवस्थामा कोर्सहरू नसकिने स्थिति सिर्जना हुनसक्छ, त्यसलाई मध्यनजर गर्नुपर्छ भन्ने लाग्छ सुरेशजी।
1: हजुर, पक्कै पनि।
2: र आदरणीय श्रोता भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभामा आज हामी राजु सर अतिथिको रूपमा हुनुहुन्छ, उहाँसँग हामी विभिन्न विषयवस्तुमा कुराकानी गरिरहेका छौँ। भाइ बहिनीहरूको भाइ बहिनीहरूलाई सिकाइमा उपलब्धि हुनकै लागि भनेर हामी विभिन्न विषयवस्तुमा कुराकानी गरिरहेका छौँ। त्यसै अन्तर्गत हामी गर्मीको विषयमा पनि कुराकानी गऱ्यौँ। हामी कुराकानीको क्रम जोड्छौँ र जोडिरहेका छौँ। म सरतर्फ नै लाग्न चाहन्छु। सरले यो आफ्नो बालबालिकाको हक अधिकार र आफ्नो पढाइ पनि गर्नुहुन्छ, यो बाहेक अरू के गर्न मनपर्छ नि सरलाई?
0: यस बाहेक हल्का खेलहरू खेल्ने, अब हामी त क्रिकेट पनि खेल्ने गर्छौँ, त्यो हिसाबले अब क्रिकेट क्षेत्रमा पनि खेलको क्षेत्रमा पनि अलिकति सक्रिय भएको छु, अनि बालबालिकाको हक अधिकारको लागि त भनि नै सकेँ। अब विशेष गरी यस्ता क्लबहरूमा आबद्ध हुन चाहिँ धेरै रुचि लाग्छ अर्जुन सर मलाई।
1: हजुर, तपाईँले क्लबहरूमा आबद्ध छु भन्नुभयो, कुन कुन क्लबहरूमा आबद्ध हुनुहुन्छ भन्नुहोस् न, के के काम गर्नुहुन्छ तपाईँले?
0: अब अहिले एउटा हाम्रो जुन नेत्रहीन क्रिकेट क्लब बाँकी छ त्यसमा म अहिले आबद्ध छु, र त्यो क्लबले चाहिँ नेपालगञ्ज अथवा बाँके जिल्लामा रहेका दृष्टिबिन खेलाडीहरूलाई चाहिँ एक ठाउँमा ल्याएर खेलप्रति उनीहरूलाई अभिरुचि जगाउने र खेल खेलाउने काम चाहिँ हामीले गरिरहेका छौँ सुरेश सर।
2: जस्तै सर, मैले छोटो प्रश्न गर्न चाहे, भर्खरै सानसानो भाइ बहिनीहरू जुन हुनुहुन्छ उहाँहरू त अब दृष्टिबिहीन भएको भाइ बहिनीहरू भर्खर ह्यान्डल गर्न सिकिरहनु भएको हुन्छ, सबैजनालाई यो मोबिलिटी ट्रेनिङ भन्ने जुन छ सबैलाई मोबिलिटी ट्रेनिङ सम्बन्धी ज्ञान नहुनसक्छ, यो अवस्थामा उहाँहरूलाई खेल खेल्नको त्यो कतिको उपयुक्त हुन्छ नि?
0: पहिलो कुरा त यसको पनि निश्चित उमेर हुन्छ, जस्तो कि हाम्रो सानो बालबालिकाहरूले अब आफूले खेले पनि त्यस्तो ठुलो टिम बनाएर नै प्रतिस्पर्धाको लागि नेसनल लेभलमा चाहिँ प्रतिस्पर्धा उहाँहरूले गर्नको लागि केही मापदण्डहरू हुन्छ, त्यो मापदण्डहरू पुरा गर्नुपर्ने हुन्छ। अब तपाईँले भन्नुभयो मोबिलिटी नसिकेरै खेल खेल्दाखेरि कतिका चुनौतीहरू आउँछन्, यसमा अवश्य पनि चुनौतीहरू आउने गर्छन्, किनभने खेल

0: अनि नियमहरू हुन्छन्, त्यसपछि सङ्केतहरू हुन्छन्, ती सङ्केतको उचित पहिचान गरेर हामीले खेल खेल्नुपर्ने हुन्छ। समग्रमा मोबिलिटी तालिम चाहिँ खेलभन्दा अगाडि आवश्यक छ अर्जुनजी।
1: हजुर, यति बेला हामीलाई चाहिँ धेरै श्रोताहरूले भाइ बहिनीहरूले सुन्दै हुनुहुन्छ होला, कतिपय भाइ बहिनीहरूलाई चाहिँ यो मोबिलिटी भन्दै हुनुहुन्छ, मोबिलिटी भन्दै हुनुहुन्छ, यो भनेको के होला भन्ने जिज्ञासा पनि लागिरहेको होला। हजुरले नै सम्झाइदिनुहोस् न सर, के हो यो वास्तवमा मोबिलिटी तालिम भनेको चाहिँ कस्तो हो, अलिकति प्रश्न पारिदिनुहुन्छ कि सर।
0: मोबिलिटी भनेको व्यवहारिक जीवनमा, हाम्रो जुन व्यवहारिक जीवनमा हामीले आफ्ना सामान्य क्रियाकलापहरू कसरी सञ्चालन गर्ने भनेर त्यस सम्बन्धी दिइने एउटा पूर्व ज्ञान हो। जस्तो कि हामीले हिँडडुल गर्ने, कसरी गर्ने, के गर्ने, अनि हामीले कुन कुन, हामी हिँडडुल गर्दाखेरि हाम्रो शारीरिक प्रकृति अनुसार हामीले कुन कुन साधनहरू प्रयोग गरेर हिँड्न सक्छौँ, अनि तिनी साधनहरूको उचित प्रयोग कसरी गर्ने भन्नेसँग यो तालिम चाहिँ सम्बन्धित हुन्छ। जस्तै उदाहरणको लागि दृष्टिविहीन विद्यार्थीहरू अथवा दृष्टिविहीन व्यक्तिलाई मोबिलिटी तालिम सञ्चालन गर्दा उनीहरूलाई आवत जावतमा समस्या भइरहेको देखिन्छ। त्यसैले उनीहरूको आफै अरूको सहयोग बिना आफै कसरी हिँडडुल गर्न सक्ने भनेर हामीले एउटा स्टिक व्हाइट क्यान भन्ने हुन्छ, त्यसको प्रयोग कसरी गर्ने, के गर्ने, हाम्रा सामानहरू भुइँमा खस्छन् त्यो हामीले कसरी पहिचान गर्ने भनेर दिइने एउटा सिप तालिम चाहिँ हाम्रो मोबिलिटीभित्र पर्छ।
1: धेरै धेरै धन्यवाद सर, एकदमै हजुरबाट जान्ने मौका पाइयो र हाम्रा भाइ बहिनीहरूले पनि जान्न पाउनुभयो होला। अर्जुनजी,
2: यी यस्ता धेरै विषयवस्तुमा अझै हामीले कुराकानी गर्न बाँकी छ र आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो किर्णसार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो किर्णसार एफएम 94 MHz, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो किर्णसार एफएम 94 MHz को अफिसियल फेसबुक पेजबाट संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा सम्बन्धी कुनै पनि सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415122 को नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव तथा प्रतिक्रिया दिन नबिर्सिनु होला र तपाईँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको हामी पूर्ण आशावादी छौँ। त्यसै गरी कार्यक्रममा तपाईँहरू पनि आफ्नो प्रतिभा सुनाउनको लागि स्टुडियोसम्मै आएर प्रतिभा सुनाउन चाहनुहुन्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडिएर आफ्नो प्रतिभाको लागि स्टुडियोसम्म आउन सक्नुहुन्छ भन्दै हामी कार्यक्रममा छोटो व्यापारिक विश्राममा जान्छौँ र छोटो व्यापारिक विश्राम र छोटो बाल गीतपछि पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम छोडेर कतै नजानुहोस् है।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
4: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
5: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
6: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
7: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
6: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
7: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
6: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
7: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
6: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
7: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
6: र छाला, यो
8: यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा,
7: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
6: थप जानकारी को लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज, वन कार्यालय नजिक नया पेट्रोल पंप को पश्चिम तर्फ। संपर्क फोन नंबर 081-531-000 र 98-662-24551।
9: दैनिक रु 197 मा रु 50 लाख को बीमा, तिरेको सम्पूर्ण प्रीमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9580303479 र 9840821380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
3: सम्पर्क नम्बर 081535717।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन् मोडर्न किचन प्र्याक्टिकल हस्पिटालिटी ट्रेनिङ स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा
3: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ
2: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस् सिट सीमित छन् अरुणोदय बोर्डिङ हाई स्कुल खजुराचार बाके सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819
4: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ
2: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस् कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है
4: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाइ
2: अनुभवी तथा दक्ष शिक्षक भएको
4: अतिरिक्त क्रियाकलापमा जोड
2: सुरक्षित वातावरण र यातायातको सुविधा
4: छात्रवृत्तिको व्यवस्था
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला
4: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
2: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने
4: सिट सीमित छन् आजै भर्ना गर्नुहोस् युनाइटेड एजुकेसनल एकेडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके प्रधानाध्यापक जीवराज भण्डारी सम्पर्क फोन नम्बर 98-585-0041
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
6: सूर्यज्योति सही प्लान
7: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: केही बेरको व्यापारिक विश्राम र यो मिठो बालगीतपछि फेरि पनि तपाईँ सम्पूर्ण श्रोता एवं प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रम बाल प्रतिभामा. कार्यक्रम बाल प्रतिभा हजुरहरूले सुन्दै हुनुहुन्छ र हामीलाई साथ दिँदै हुनुहुन्छ प्राविधिक कक्षबाट आदरणीय चन्दा दिदीले भने कार्यक्रम हाम्रो साथमा सुन्दै हुनुहुन्छ. म सुरेश बस्नेतसँगै
1: म अर्जुन खट्टीको साथमा तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा. कार्यक्रम बाल प्रतिभा तपाईँहरूले पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज त्यसै गरी अनलाइनका माध्यमहरू www.radiokrishnasarfm.com.org/np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज अफिसियल फेसबुक पेजबाट सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा. यो कार्यक्रम हरेक शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म आउने गर्छ र भाइ बहिनीहरू आज शनिबारको दिन छ, तपाईँहरूको स्कुल पनि बिदा छ र कोही अब नुहाइधुवाइ गरेर बाहिर घुम्न जाने तर्खरमा हुनुहुन्छ भने, कोही पनि नुहाइधुवाइ गर्दै हुनुहुन्छ भने, कतिपय भाइ बहिनीहरू भर्खर नास्ता खाजा खाएर आफ्नो होमवर्क गर्ने पनि जमर्को गर्दै हुनुहुन्छ. सो जे जस्तो अवस्थामा जहाँ भए पनि सबैजना स्वस्थ व्यस्त र मस्त रहनुहोला र दिउँसोको बेला घाममा बाहिर ननिस्किनु होला पनि भन्न चाहन्छु सुरेशजी. र फेरि पनि हामी सरतर्फ नै लाग्न चाहन्छौँ.
0: हजुर, सरलाई हामीले स्वागत गरि नै सकेका छौँ सर.
1: हजुर हजुर, एकदम. सरले यो विभिन्न ज्ञान गुणका कुरा बाहेक अरू त्यस्तो क्यारिकेचर गीतहरू पनि गाउनुहुन्छ कि? एउटा स्टुडेन्ट पनि हुनुहुन्छ तपाईँ र सानैदेखि पढ्दै आइराख्नु भएको छ, स्टुडेन्ट हुनुहुन्छ. यो अवस्थामा तपाईँले गीतहरू पनि केही गाउनुहुन्छ कि क्यारिकेचरहरू केही गर्नु, त्यस्तो केही कलाहरू छ अरू पनि?
2: मैले गीत त त्यस्तो गाएको छैन है, तर क्यारिकेचरहरू हल्का थोरै पहिला विद्यालयमा पढ्दाखेरि क्यारिकेचर चाहिँ गरिन्थ्यो. त्यसपछि धुनहरू भयो, बिटबक्स ट्राई चाहिँ गरिन्थ्यो अर्जुनजी. त्यसरी चाहिँ अब प्रतियोगितामै कम्पिटिसनमा भाग चाहिँ लगिएन.
1: भनेपछि आज हामी विभिन्न विषयवस्तुमा कुराकानीसँगै हामी तपाईँको आवाजमा हामी विभिन्न क्यारिकेचरहरू पनि सुन्न पाउनेछौँ, जसले गर्दा धेरै रमाइलो हुनेछ, होइन सुरेशजी?
0: हजुर, पक्कै पनि. सरले चाहिँ बिटबक्सको कुरा गरिहाल्नुभयो, बरु बिटबक्स नै सुन्नुपर्छ कि जस्तो लाग्यो मलाई त.
1: हामी भाइ बहिनीहरूलाई पनि रमाइलो गराउँछौँ र सुन्ने श्रोताहरू पनि, तपाईँहरू पनि रमाउनुहोस् हामी छोटो बिटबक्स सुन्छौँ यसरीको आवाजमा.
2: हस् भाइ बहिनीहरू, तपाईँहरूलाई एकदमै सुनिदिनु होला भन्न चाहन्छु र मैले ट्राई गर्छु. बिटबक्स नबजाएको पनि धेरै नै भयो है.
1: हामी सुन्छौँ र यति मिस्टेक भएमा हाम्रो श्रोता तथा भाइ बहिनीहरूलाई उहाँको तर्फबाट म नै भन्छु, सबैजनाले स्वीकार दिनु जस्तो छ त्यस्तै. ओके सर, सुरु गर्न सक्नुहुन्छ.
2: ल, यति नै छ अर्जुनजी.
0: हजुर, छोटो सुनाउनु भयो नि सर हजुरले त.
2: हजुर, एकदम छोटो. फेरि पनि मन पराउनु भयो भने पछि हामी आएर बिटबक्स बजाउँला नि है.
1: भाइ बहिनीहरू कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला. हामीले नम्बर विभिन्न समयमा छोडिरहेका छौँ र जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला. एकदम राम्रो बिटबक्स सुनाउनु भयो. अझै धेरै धेरै सुन्न मन लागेको थियो तर सरले एकदम छोटो सुनाउनु भयो. एकदम मन पऱ्यो मलाई बिटबक्सको जुन स्केलमा बिटबक्स बजाउनु भयो, मलाई एकदम राम्रो लाग्यो सुरेशजी.
0: हजुर, मलाई पनि एकदमै राम्रो लाग्यो. मलाई त अझै सुन्न मन थियो तर सरले चाहिँ सुनाउनु भएन, अलि दुःख पनि लाग्यो है.
2: टाइम मिल्यो भने है.
0: हजुर, अनि अरू कुन कुन प्रतिभाहरू छ नि सर हजुरसँग?
1: विभिन्न अग्रज व्यक्तित्वहरूबाट सल्लाह सुझावहरू मागिरहेको छ. यस अवस्थामा सर एउटा बालबालिकाको हक अधिकारको लागि लड्दै पनि हुनुहुन्छ. यस अवस्थामा कुन कानुन अथवा कुन हक अधिकारको लागि कस्तो भइदियो हुन्छ जस्तो लाग्छ तत्कालको अवस्थामा? सरले के भन्न चाहनुहुन्छ?
2: अहिले सबै ठिकै छ, नियमावली. त्यसपछि हाम्रो महासन्धि पनि छ 1990 को. त्यो सन्धिमा भएका व्यवस्थाहरू नै पूर्ण रूपमा कार्यान्वयन भइदियो भने हाम्रो हक अधिकारहरू बालबालिकाहरूले प्राप्त गर्नुहुन्छ भन्ने लाग्छ मलाई अर्जुनजी.
0: हजुर, राजु सर, कस्तो छ भने अहिलेको अवस्थामा महिलाहरूमाथि यो बलात्कारको केसहरू पनि आइरहेको हुन्छ, कहिलेकाहीँ पुरुषहरूको पनि हत्या भएको समाचारहरू पनि बाहिरिरहेको हुन्छ. यो सम्बन्धमा चाहिँ तपाईँलाई केही कानुन सुधार्नुपर्छ, नयाँ कानुन ल्याउनुपर्छ जस्तो लाग्छ कि लाग्दैन सर?
2: यसमा हाम्रो समकालीन समाज, बदलिदो परिवेश र अहिलेको समय, यो तिनवटा कुराले कानुन ल्याउनु पर्दैन भन्ने कुरा आफै बोलेको छ. जुन किसिमका हिंसाहरू भइरहेको छ, जुन अहिलेको कानुनले त्यसलाई नियन्त्रण गर्न सकेको छैन कि जस्तो पनि कता कता लाग्छ. होइन, कानुनले आफ्नो ठाउँमा नियन्त्रण भएकै छ, तर पनि जुन सजाय हो, जुन कानुनले अझ कठोर सजाय दिनुपर्थ्यो, त्यो चाहिँ हुन सकेको छैन कि जस्तो लाग्छ. मैले यति नै भन्न चाहेँ, बदलिदो समय, बदलिदो परिवेश र अहिलेकोमा त्यही अनुसार चाहिँ कानुन.
1: र राजु सर अहिलेको अवस्थामा के छ भने विभिन्न होटल विभिन्न घरहरूमा सानसाना बालबालिकाहरू कामको रूपमा एउटा श्रमको लागि लगाइएको हुन्छ यस अवस्थामा चाहिँ नेपाल सरकारले कस्तो गरिदिँदा यो श्रममा लगाउने व्यक्तित्वहरूलाई एउटा कटघरामा उभाउन सजिलो हुन्थ्यो र जसले गर्दा सानसाना भाइ बहिनीहरू एउटा घर तथा होटलहरूमा यसरी श्रमको रूपमा खटिनु नपरोस्
2: तपाईँको प्रश्न एकदमै सान्दर्भिक छ प्रश्न गर्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद अब नेपाल सरकारले गर्ने कुराहरू हाम्रो नियममा छ व्यवस्थामा छ र नेपाल सरकार सँगसँगै हामी पनि सक्रिय हुनुपर्छ जस्तो कि नेपाल सरकारले आफ्नो तर्फबाट त प्रयास भइरहेका छन् देखिन्छन् विभिन्न कानुनहरू बनिरहेको छ बालबालिकाहरूलाई श्रममा लगाउनु हुँदैन है भनेर जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना भएका देखिन्छन् त्यसमा हामी जुन बालबालिकाहरूसँग प्रत्यक्ष जोडिएको व्यक्तिहरू नै निष्क्रिय भएको चाहिँ मलाई लाग्छ अब हामी जो सूचना दिने व्यक्ति हो सरकारलाई हामीले सूचना दिएर यहाँ चाहिँ यस्तो बालबालिकाहरू चाहिँ श्रममा लागिरहेका छन् भन्ने एउटा पाटो छ त्यो पाटो अलिकति कमजोर देखिन्छ त्यसैले तपाईँ हामीले पनि अलिकति के छ भने गाउँघरमा मेरो अङ्कलको छोरा हो अङ्कलले लगाउनु भएको छ काममा ठिकै त छ नि उहाँको पनि काम चलिरहेछ भन्ने यो हाम्रो जुन मानसिकता छ यो मानसिकताबाट बाहिर आएर स्वतन्त्र रूपमा होइन जे भए पनि अङ्कलले काममा लगाए पनि अन्टीले काममा लगाए पनि कसैको छोराछोरी अथवा बालबालिका त श्रमबाट वञ्चित भएको छैन अथवा श्रममै छ उसले श्रमबाट वञ्चित भएर जुन अधिकार प्राप्त गर्नुपर्ने हो कुनै अधिकारहरू पाएको छैन भनेर सोच्नुपर्छ कुनै बालबालिकाहरू श्रममा त लागिरहेको छ नि त अङ्कलले लगाए पनि अन्टीले लगाए पनि है अनि त्यसपछि हाम्रा वरपरका हुन्छन् ए उहाँ त आफ्नै मान्छे हो है हामी त त्यहाँ जाँदाखेरि केही न केही सेवा सुविधाहरू मिल्छ ठिकै त राख्नु भएको छ नि भनेर हामी यस्तो एउटा मानसिकता बोकेर अगाडि सरेका छौँ जस्तो मलाई लाग्छ हामी सबैजनाले चाहिँ यो सोचलाई त्यागेर होइन जे भए पनि बालबालिकाले आफ्नो अधिकार पाउनुपर्छ उहाँहरूले सानैमा श्रमको भारी बोक्नुहुन्न भन्ने सोचलाई अगाडि लियौँ भने पक्कै पनि बाल श्रम जिरोमा झर्छ भन्ने मलाई लाग्छ
0: हजुर सर पक्कै पनि हजुरको विचार एकदमै राम्रो छ र हाम्रो नेपालको संविधानले मौलिक हक अन्तर्गत यो श्रमको हक पनि दिएको छ सर यो चाहिँ वास्तवमा कसका लागि हो नि यो बालबालिकाका लागि होइन नि होइन हो कि होइन सर
2: अब तपाईँले मौलिक हकमा श्रमको हक दियो भन्ने कुरा गर्नुभयो कस्तो हुन्छ भने तपाईँ एउटा बालबालिका हुनुहुन्छ भने ऊ शारीरिक रूपमा परिपक्व भइसकेको हुँदैन श्रमको लागि मानसिक रूपमा पनि ऊ परिपक्व भइसकेको हुँदैन किनभने उसका ऊ सानो हुन्छ र उसले धेरै श्रम गर्यो भने उसलाई एउटा के हुन्छ भने मानसिक तनाव हुनसक्छ शारीरिक रूपमा उसलाई असर पर्न सक्छ त्यसैले श्रम भनेको बालबालिकाका लागि अलिकति धेरै श्रम गर्दा उनीहरूलाई नकारात्मक असर पर्ने भएकोले त्यस्तो श्रममा लगाउन मिल्दैन भनेर महासन्धिहरू अन्य नियमहरूले पनि बोलेका छन् श्रमको हक भनेको जब नागरिक बन्छ ऊ बालबालिकाबाट अलि माथि उठ्छ माथि उठेर उसले नागरिकता प्राप्त गर्छ ऊ सक्षम हुन्छ परिपक्व हुन्छ एउटा बालक अवस्थाबाट ऊ युवा बन्छ त्यसपछि उसलाई श्रमको खाँचो हुन्छ
0: हजुर सर अर्जुनजी हजुरले केही सोध्न खोज्दै हुनुहुन्छ
1: हामी कुराकानीको क्रममा जोड्छौँ हामी अब छोटो व्यापारी विश्राममा जानुपर्ने हुन्छ सुरेशजी त्यसैले आदरणीय श्रोता तथा भाइ बहिनीहरू तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्ण सार एफएम 94.9 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा यो कार्यक्रम तपाईँले हरेक शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ हामी कार्यक्रमको छोटो व्यापारी विश्राममा जान्छौँ व्यापारी विश्रामपछि पुनः उपस्थित हुनेछौँ रेडियो कृष्ण सार एफएम छोडेर कतै नजानुहोस् है
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
4: दैनिक रु 197 रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
5: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
2: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
2: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
2: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
6: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
7: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
8: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
9: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
10: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
9: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
11: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू: अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगंजबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक, साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ईसीजी, ईजी, एनसीभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगंज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979, 081-530-220 र 98-41-586-979।
12: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: यो केही बेरको व्यापारिक विश्राम र बाल गीतपछि फेरि पनि तपाईँ सम्पूर्ण श्रोता एवं प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रम बाल प्रतिभामा। र आज हामी दुईजना आएका छौँ र अतिथि पनि हुनुहुन्छ, त्यसैले हामी तिनजना छौँ। तिनजनाको आवाजलाई तपाईँहरूले सुन्दै हुनुहुन्छ, हाम्रो तिनजनाकै आवाजलाई तपाईँहरूसम्म पुर्याउन साथ दिँदै हुनुहुन्छ। हाम्रो आदरणीय चन्दा दिदीले भने अनेरमा हामी दुईजना छौँ कार्यक्रम प्रस्तुतताको रूपमा, म सुरेश बस्नेत सँगै
1: म अर्जुन खटी कार्यक्रम बाल प्रतिभा लिएर तपाईँहरूको माझमा उपस्थित छौँ। र तपाईँहरू सुन्दै हुनुहुन्छ अहिले रेडियो किरण स्टार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभा। यो कार्यक्रम अनलाइनका माध्यमहरू तपाईँले www.radiokrishnasarfm.com.org.np, हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो किरण स्टार एफएम 94 मेगाहर्जको अफिसियल फेसबुक पेजबाट संसारको जुनसुकै कुना बसेर सुन्दै हुनुहुन्छ एकसाथ कार्यक्रम बाल प्रतिभा। कार्यक्रम सम्बन्धी कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0815-1122 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। त्यसै गरी स्टुडियोमै तपाईँ आएर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने भाइ बहिनीहरूले हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ, सो नम्बरमा कल गरेर हामीसँग जोडिएर प्रतिभाको लागि हाम्रो स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ भन्दै हामी फेरि पनि सरतर्फ नै लाग्न चाहन्छौँ। सुरेशजी
0: हजुर, सरको परिचय र सबै हामीले लिइ नै सकेका छौँ र भाइ बहिनीहरूलाई पनि थाहा छ, र राजु सर हामीसँग आज हुनुहुन्छ।
1: राजु सर आज हामीसँग हुनुहुन्छ, उहाँ एउटा अधिकार कर्मी हुनुहुन्छ भने स्टुडेन्टको रूपमा महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत पनि हुनुहुन्छ। र हामी ढिला नगरिकन फेरि हामी छोटो प्रतिभाकै रूपमा क्यारिकेचर नै सुन्छौँ नि सुरेशजी, अनि त्यसपछि हामी कुराकानी गर्न जो।
0: हजुर हुन्छ, एकदमै हाम्रा भाइ बहिनीहरूलाई ज्ञान गुणका कुरासँगै मनोरञ्जनको पनि आवश्यकता हुन्छ र यो कुरालाई हामीले बुझेका छौँ आत्मसात गर्दै। अब भने हामी राजु सर के छ सुनाउनुहुन्छ एउटा क्यारिकेचर?
2: एकदमै क्यारिकेचर सुनाउनलाई म अघिदेखि पर्खेर बसेको थिएँ। मेरा हाम्रा साना नानी बाबु जुन रेडियो नजिकै हुनुहुन्छ, अलि टाढा हुनुहुन्छ भने नजिक आउनुहोस्, अब हजुरबुवा र नातिको सम्वाद सुन्नुहुनेछ, कुराकानी सुन्नुहुनेछ, अनि कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव पनि दिनुहुनेछ। है त, म धेरै गफ गरेन, तपाईँहरूलाई पनि उत्सुकता भइसक्यो होला, हजुरबुवा साँच्चै आउनु भएको छ त, अब तपाईँले छुट्याउनु होला कि संसार फेमा हजुरबुवा आउनु भएको छ कि छैन, अथवा राजु सरले गर्नुभएको हो कि, तपाईँहरूले छुट्याउनु होला। अब म हजुरबुवालाई स्वागत गर्छु, म चाहिँ नाति हो।
1: भाइ बहिनी हो र हामी हजुरबुवातर्फ लाग्छौँ र हजुरबुवासँग कुराकानी नातिले गर्नुहुनेछ। ओके हजुरबुवा, स्वागत छ तपाईँलाई।
3: धेरै राम्रो, धेरै राम्रो भनौँ नि, क्या भनौँ, नेपालगञ्जमा असाध्यै गर्मी बढाउँछ क्या, ओहो नुहा जस्तै हुन्छ भने नाति।
0: यो यति गर्मीमा बाजे हजुरले त अझ टोपी लगाउनु भएको छ नि, किन हो?
3: अब क्या गर्ने, यो नेपालीको पहिचान हो नाति, अब गर्मी आयो भन्दैमा टोपी फालिदिने, गर्मी आयो भन्दैमा आफ्नो पहिचान लुकाउने, त्यो त भएन नि हो नाति। के कुरा गर्यो बाबै, त्यस्तो पहिचानहरूलाई त हामीले जोगाउने हो, त्यसैले नेपालको यो ढाका टोपी लगाएको छु, भात गाउँले ढाका टोपी।
1: अनि बाजे गर्मी एकदम छ, तपाईँले कतिको पानी खानुहुन्छ? तपाईँ त हामीभन्दा धेरै वृद्ध हुनुहुन्छ र तपाईँ पहिल्यैदेखि भएको कारणले तपाईँलाई थाहा पनि होला दिनमा कति लिटर पानी खानुपर्छ भन्ने कुरा। तपाईँले कति पानी खानुहुन्छ नि दिनमा?
3: अब चिया पानी खाने हो, सबै पानी खाने आउँदा तातो लाग्छ, फ्रिज घरमा छैन, क्या गर्ने आऊ नाति, त्यही पनि अलिअलि खान्छु, नखान्छु भन्दा पनि पिउने भन्छन्, खान्छु भन्नु पनि छैन, पिउने छु, पानी पिउँछु, क्या गर्ने यस्तै छ। तर तपाईँहरू गर्मीबाट चाहिँ बस्नु होला, रेडियो सुनेर बस्नुभएका नानी बाबुहरू, तपाईँहरू मजाले घरभित्रै बस्नुहोस्।
0: अनि बाजे तपाईँ कुन जिल्लाबाट आउनु भएको, अनि एक्लै हिँड्नुहुन्छ यसरी यो उमेरमा, बजेलाई लिएर आउनु भएन हजुरले?
3: क्या कुरा गरे,
0: बजे घरमा हुनुहुन्छ हो, बाजे लजाउनु भयो जस्तो छ।
1: भाइ बहिनीहरू
2: बाजे चाहिँ विश्राम जानुभएको छ, सायद अब बजे कहाँ जानुभयो भनेर सोच्दै हुनुहुन्छ होला, एकछिनपछि भन्नुहुनेछ, म नै हजुरबासँग कुरा गर्नेछु अहिले, है हजुरबा म नै भन्नेछु अनि म नै नाति भन्नेछु, अब कस्तो हुन्छ नानी बाबुहरू, म ट्राई गरिहालेँ। नमस्ते हजुरबा।
3: नमस्ते नमस्ते।
2: अघि चाहिँ किन लजाउनु भएको नि हजुरबा?
3: लजाएको कहाँ हो, माइक कटेछ कि, अलिकति आवाज सुनिएन होला, म बोलै थिएँ, अब के गर्ने, आवाज सुनिएन होला, अब बजे घरमै छन्, आरजे नातिहरूलाई भन्देऊ, अब यस्तो घाममा हिँडाल्नु पनि भएन, अब आरजे नातिसँग कुरा गरौँ न त एकछिन है।
0: ओहो बाजेले त यहाँ आज जे होस् केही न केही गर्नुहुन्छ जस्तो छ, बाजे हजुरलाई ढिलो भयो होला, अब घरतिर जान सक्नुहुन्छ है, बरु पुर्याइदिनु पर्छ भने हामी पुर्याइदिन्छ नि है अर्जुनजी, गाह्रो भयो जस्तो छ अब।
3: अब आफ्नो काम बन्द घरमा जाए जनता अब यस्तो अब के गर्ने अब कार्यक्रम गर्यो बोलायो अब घर जाऊ भन्नुहुन्छ अब मलाई पानी देऊ
0: हो हजुरकै लागि भनेको हो नि बाजे गाह्रो हुन्छ नि हजुरलाई
3: ठिक छ नाति अब अहिलेसम्म रमाइलो गऱ्यो अब अहिलेसम्म अब मैले पनि अलिकति रमाइलो गरिदिएँ तर के हो भने नाति अब हामीले पनि यस्तै हो अब हजुरबालाई पुर्याइदिने अब आफ्नो काम सकिएपछि पठाउने हो अब जानुहोस् भन्नु चाहिँ हुँदैन है अब नानी बाबुहरू तपाईँहरू पनि अब घरमै रहनु होला
0: हुन्छ हजुरबा हामी राजु सरसँग नै कुरा गर्छौँ नि है अर्जुनजी
1: राजु सरसँगै कुरा गर्छौँ र अहिले हामी हजुरबालाई पुऱ्याइदिन्छौँ अहिलेको लागि हामी हजुरबालाई हामीसँगै राख्छौँ र हामी राजु सरसँगै कुरा गर्छौँ
0: हजुर राजु सर एकदमै राम्रो जोस क्यारिकेचर गर्नुभयो पक्कै पनि भाइ बहिनीहरूलाई अलिक छुट्याउन गाह्रो भयो होला है भाइ बहिनीहरू तपाईँहरूको हजुरबा चाहिँ उता बाहिर आराम गर्दै हुनुहुन्छ होइन
1: र भाइ बहिनीहरू कस्तो लाग्यो उहाँको यो प्रतिभा जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव चाहिँ दिनुहोला र तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाको हामी पूर्ण आशावादी छौँ भन्न चाहन्छु सुरेशजी
0: हजुर राजु सर अब भने हामी अघि हजुरबासँगै कुरा गरेको जुन कुरा थियो नि उहाँले चाहिँ भन्नुभएको थियो अहिले मलाई बोलाउनु भयो अहिले चाहिँ घर पठाइदिन्छु भन्नुभयो र कतिपय छोराछोरीहरूले चाहिँ ठुलो भएर आफ्नो आमाबुवालाई घरबाट निकाल्ने अथवा वृद्ध आश्रममा पुर्याइदिने यस्तो खालका समाचारहरू पनि आइरहेको हुन्छन् राजु सर यस बारेमा चाहिँ तपाईँले के बुझ्नुहुन्छ के छ तपाईँको धारणा सुनाउनुहोस् न
2: मैले के बुझ्ने भन्दा पनि समय र परिस्थितिले के गर्यो भन्ने कुरा हुन्छ पहिलो कुरा त आफ्ना बाबा आमालाई आफूभन्दा अलग्याउनु त्यो जायज मानिँदैन किनभने सानैदेखि उहाँहरूले हामीलाई जन्म दिनुभयो हुर्काउनु भयो पढाउनु भयो लेखाउनु भयो र यतिसम्म पुर्याउनु भयो अनि उहाँहरूको स्याहार गर्दा उहाँहरूलाई पालन पोषण गर्ने समयमा हामीले आफूभन्दा अलग गराउनु त्यो चाहिँ आफैमा अलिकति नसुहाउने कुरा हो जस्तो मलाई लाग्छ अरू त अब सबैका परिस्थितिहरू हुन्छन् बाध्यताहरू हुन्छन् त्यसको विषयमा हामीले अध्ययन गरेर नै हामीले भन्नुपर्छ अब हामीले चाहिँ के गर्नुपर्छ भने सकेसम्म आफ्नो आमाबुवालाई आफूले पालन पोषण गर्नुपर्छ उहाँहरूको इच्छा अनुसार हामीले सबै कुरा पुर्याइदिनुपर्छ जस्तो मलाई लाग्छ सुरेश
0: हजुर तर पछिल्लो समयमा चाहिँ यस्ता घटनाहरू बढ्दै गइरहेको छ नि सर यो के कारणले होला नि
2: यो के कारणले होला भन्ने कुरो गर्नुभयो तपाईँले एकदमै राम्रो कुरा गर्नुभएको छ
0: हजुर सर यो विशेष गरी के आमाबुवाले चाहिँ राम्रो शिक्षा नदिएर हो कि यसमा दोष चाहिँ कसको छ होला सर
1: हामी कुराकानीको क्रमलाई जोडिरहेका छौँ र निकै सान्दर्भिक कुराकानी गरिरहेका छौँ निकै सान्दर्भिक शब्दहरूमा कुराकानी भइरहेको छ सुरेशजी र मैले सरलाई छोटो प्रश्न के गर्न चाहेँ भनेपछि यो वृद्ध भइसकेपछि जुन अब छोराछोरीले आफ्नो आमाबुवालाई वृद्ध आश्रममा छोड्ने गर्नुहुन्छ यो अवस्थामा वृद्ध आमाबुवाको एउटा नाति नातिनाहरू हुन्छन् सानसाना बालबालिकाहरू उनीहरूको दिमागमा चाहिँ असर परिरहेको हुन्छ जस्तै अब सानसानो बालबालिकाहरूले आफ्नो हजुरआमा हजुरबुवालाई एकदम माया गरिरहेको हुन्छन् उहाँहरूसँगै बस्ने र उहाँहरूसँगै खानेसम्मको बानी परिरहेको हुन्छ किनकि एउटा वृद्ध भनेको एकदम आफ्नो नाति नातिनाहरूलाई पनि उसै गरी माया गर्नुहुन्छ त्यसैले उहाँहरूलाई पनि निकै असर परिरहेको छ सानसानो भाइ बहिनीहरूलाई यो अवस्थामा के भन्नुहुन्छ
2: हजुर मैले दुईटी प्रश्नको उत्तर दिन्छु अघि सुरेश सरले सोध्नु भएको थियो जुन अहिले यो समस्या बढ्दै गइरहेको छ यसको कारण के होला भन्नुभएको थियो यसको कारण के हुनसक्छ भने अहिलेको व्यस्तता हामीले देख्छौँ छोराछोरी बुहारीहरू बिहान 10-5 बजे अनि अझ पैसा कति मान्छेलाई नपुगेको 10-5 बजेर काम गरे पनि 5-8 बजे अनि मर्निङ 6-9 बजे यस्तो ओभर टाइमहरू काम गर्दा अलिकति व्यस्तता बढेको कारणले गर्दा उहाँहरूको स्याहार सुसार र पालन पोषणमा त्यति राम्रोसँग जति पालन पोषण गर्नुपर्ने हो त्यति पुग्दैन कि भन्ने कुराले एकदम सकारात्मक सोचेर नै उहाँहरूले त्यो डिसिजन लिनुहुन्छ जस्तो मलाई लाग्छ यसको एउटा मात्रै कारण हो व्यस्तता जस्तो मलाई लाग्छ सुरेशजी सुरेशजीको मैले प्रश्नको जवाब दिएँ अब अर्जुनजीतिर लाग्छु अर्जुनजीले सोध्नुभयो अब बस्नु भएको हुन्छ खानु भएको हुन्छ सँगै होइन घुलमिल गरिसक्नु भएको हुन्छ त्यत्रो वर्ष बस्नु भएको हुन्छ तर पनि यस्तो स्थिति कसरी सिर्जना हुन्छ यो हामी जति आफूले पाउँदा खुसी अरूलाई दिँदा अलिकति मान्छे दुःखी हुन्छ यो मानिसको स्वभाव नै हो त्यसैले अब हामी हुर्किँदै जान्छौँ अब हामी सानोमा बाबा मम्मीहरूले त्यति दुःख गरेर पाल्नुभयो है अनि अब हामीले उहाँहरूलाई पनि पाल्न नसक्नु नसक्नु र अलिकति समय दिन नसक्नु आफैमा अशोभनीय हो भन्न चाहन्छु अर्जुनजी।
1: र राजु सर, हजुरआमा हजुरबुवालाई जसैकै चोटि उहाँको छोराछोरीले लगेर वृद्ध आश्रममा छोड्दाखेरि उहाँहरूको घरमा हुनुभएको सानसानो बालबालिकाहरूलाई पनि उनीहरूको मानसिक कुरा जस्तै विभिन्न कुराहरूमा असर पुगिरहेको हुन्छ, यो अवस्थामा चाहिँ के भन्न चाहनुहुन्छ नि?
2: पुग्छ नि हजुर, पुग्छ, असर पुग्छ। किनभने उसले पनि पछि गर्ने त्यही व्यवहार हो, आफ्नो आमाबालाई लिएर वृद्ध आश्रमहरूमा राख्ने उसले पनि त्यही सिक्छ। त्यसैले एउटा नकारात्मक असर बालबालिकाहरूमा पर्छ, यसलाई चाहिँ बिस्तारै कम गर्दै लैजानुपर्छ र त्यसको पहिचान पनि गर्नुपर्छ। अब राज्यले यस विषयमा थप ध्यान केन्द्रित भएर अथवा ध्यान दिएर यो समस्याको समाधान निकाल्नुपर्छ भन्ने मलाई लाग्छ अर्जुनजी।
1: निकै सान्दर्भिक जवाब हामीले राजु सरबाट पायौँ र पक्कै पनि हो आदरणीय श्रोताहरू, यदि तपाईँहरूले आफ्नो आमा बुवालाई यस्तो गर्नुहुन्छ भने तपाईँहरूको छोराछोरीले पनि भोलि यस्तै देखेर यस्तै सुनेर तपाईँहरूलाई पनि नगर्लान् भन्न सकिँदैन। त्यसैले यो कुरा पक्कै पनि जायज होइन, कसैले पनि आफ्नो वृद्ध आमा बुवालाई लगेर वृद्ध आश्रममा नछोडिदिनु होला भन्न चाहन्छु सुरेशजी।
0: हजुर पक्कै पनि। र राजु सर, हजुर बाल अधिकारका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, यो क्षेत्रमा काम गर्दै गर्दा चाहिँ तपाईँको अनुभव सुनाउनुहोस् न, के छ?
2: मेरो अनुभव, मैले जतिखेर विद्यालयमा पढ्थेँ त्यतिखेरबाटै मलाई विशेष गरी क्लबहरूमा आबद्ध हुन मन लाग्ने, अधिकारहरूका विषयमा बोल्न मन लाग्ने हुन्थ्यो। त्यसैले म सुरुमै आफ्नो स्कुलमा रहेको क्लबमा आबद्ध भएँ र सल्लाहकारको रूपमा काम गरेँ। त्यतिखेर पनि विद्यालय स्तरमा पनि हामीले आवाज उठायौँ, बालबालिकाहरू कतै विद्यालयभन्दा बाहिर त छैनन्, पढ्न त पाएका छैनन् भन्ने कुरा हामीले यस्तो उठायौँ। विद्यालयभन्दा बाहिर भएका बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याउन समन्वय गऱ्यौँ। त्यसपछि कपी किताब नपाएर गुणस्तरीय शिक्षाबाट वञ्चित भएका बालबालिकाहरूको लागि कपी किताबको व्यवस्थासम्म पनि मिलाउने एउटा हामीले समन्वय गऱ्यौँ र विभिन्न सङ्घ संस्थाहरूसँग उहाँहरूका समस्याहरू पुर्याउने काम गऱ्यौँ। त्यसैले यस विषयमा मेरो अनुभव यही नै रहेको छ सुरेशजी।
1: धेरै धेरै धन्यवाद सर, आफूले आफ्नो अनुभव सुनाउनु भयो। यो अनुभवले गर्दा हाम्रो भाइ बहिनीहरू र श्रोताहरूलाई पनि धेरै कुराहरूमा ज्ञान लिन सहज भयो होला भन्न चाहन्छु। र आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94.5, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94.5 अफिसियल फेसबुक पेजबाट एकसाथ सुन्दै हुनुहुन्छ संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा सम्बन्धी कुनै पनि सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने रेडियो कृष्णसार एफएम 94.5 स्टुडियोको टेलिफोन नम्बर 081415122 081415122 नम्बरमा कल गरेर कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह, सुझाव तथा प्रतिक्रिया दिन नबिर्सिनु होला। र स्टुडियोमा आएर सानसाना भाइ बहिनीहरूले आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ र सुनाउन सक्छु जस्तो लाग्छ भने कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, सो नम्बरमा कल गरेर कन्ट्याक्ट गरेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नु होला र नम्बरको लागि प्रतीक्षारत रहनु होला भन्न चाहन्छु। भन्दै कार्यक्रममा हामी

0: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन बच्चाको भविष्य पनि बनाउँछ।
1: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
0: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीवीएन सेकेन्डरी स्कुल बिपी चोक नेपालगञ्ज।
1: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
0: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 081-537-994, 98-587-994, 98-588-195 र 98-588-197।
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
2: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
1: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
2: विज्ञान संकाय: चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि।
1: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
2: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
1: किन रोज्ने ब्राइटल्यान्ड?
2: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
1: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
2: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
1: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श।
2: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपाल।

0: गंज संपर्क फोन नंबर 081-532-607 530-602।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।

0: यो छोटो व्यापारिक विश्राम पछि फेरि पनि तपाईँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभाको साथमा हामी दुईजना छौँ, म सुरेश बस्नेत
1: र म अर्जुन खटिक। कार्यक्रम बाल प्रतिभा लिएर उपस्थित छौँ तपाईँहरूको माझमा।
0: हामी तीनजना को आवाजलाई तपाईँहरूसम्म पुर्याउन सहयोग गर्दै हुनुहुन्छ आदरणीय चन्दा दिदीले, र हामी तीनजना भनि नै सकेका छौँ। हजुरहरूलाई थाहा छँदैछ हामीसँग आज राजु सर हुनुहुन्छ, जो आफैमा एउटा बहुप्रतिभाशाली व्यक्ति हुनुहुन्छ, शिक्षक आफै हुनुहुन्छ। उहाँले चाहिँ जे होस् बालबालिकाको क्षेत्रमा पनि काम गरिराख्नु भएको छ। अर्जुनजी
1: एउटा अधिकार कर्मी हुनुहुन्छ, सुरेशजी त्यसै गरी स्टुडेन्ट पनि हुनुहुन्छ, स्टडी गरिराख्नु भएको छ महेन्द्र बहुमुखी क्याम्पसमा
0: हजुर, र अध्यापन पनि गराउने काम गर्दै हुनुहुन्छ है। उहाँले चाहिँ बालबालिकाहरूको क्षेत्रमा अधिकार कर्मी पनि हुनुहुन्छ।
1: सुरेशजी तपाईँले अधिकार कर्मी भन्न खोज्दै हुनुहुन्छ होला, केही छैन। र हामी फेरि पनि राजु सरतर्फ नै लाग्छौँ सुरेशजी।
2: हजुर,
1: फेरि पनि स्वागत छ तपाईँलाई,
2: अनि तपाईँहरूलाई स्वागत गरिदिएकोमा धन्यवाद पनि प्रदान गरेँ।
1: सर, अहिलेको अवस्थामा नेपालगञ्जमा एकदम गर्मी बढिरहेको छ, गर्मी बढ्दै गर्दा यो के को कारणले होला यसरी गर्मी बढिरहेको, र यो अवस्थामा गर्मीबाट गर्मी एकदम बढिरहेको छ अनि गर्मी कम गर्न चाहिँ हाम्रो तर्फबाट हामीले के गर्न सक्छौँ होला राजु सर?
2: अवश्य एकदम राम्रो प्रश्न गर्नुभयो। अहिलेको परिवेश, अहिलेको समय र अहिलेको अवस्था अनि अहिलेको माग, यो तिनवटा कुराले गर्मी बढ्छ। मान्छेलाई चाहियो उद्योग कल कारखाना, मान्छेलाई चाहियो सररर गाडी, मान्छेलाई चाहियो घरमै दाउरा। अब दाउरा काट्छ, वन जङ्गल फ्राणी गर्छ, अनि डाँडा काँडाहरू एकदम के हुन्छन् त नाङ्गा हुन्छन्। अब भन्नुभयो होला नेपालगञ्जमा त कहाँ बन्छ र, तर त्यस्तो होइन। नेपालगञ्जको वरिपरि अथवा नेपालगञ्जका छिमेकी जिल्लाहरूको प्रभाव पनि नेपालगञ्जमा पर्ने गर्छ। त्यहाँ वन फ्राणी हुँदै गयो, वन मासिँदै गयो र वन विनाश हुँदै गयो भने स्वतः नेपालगञ्जमा असर पर्छ। र नेपालगञ्जको परिप्रेक्ष्यमा मैले भनिहालेँ, नेपालगञ्जमा जुन अहिले फोहोर व्यवस्थापन छ, त्यसपछि कल कारखानाहरूबाट निस्किने धुवाँ धुलोहरू छ, घरबाट निस्किने धुवाँहरू छ, त्यसलाई हामीले व्यवस्थापन गर्नुपर्छ। त्यसलाई व्यवस्थापन गऱ्यौँ र वृक्षरोपण, हाम्रो सबैको जन्मदिन त आउँछ होइन, नानी बाबुहरू तपाईँहरूको पनि आउँछ होला, अनि हाम्रो सरकारवालाहरूको सरहरूको पनि जन्मदिन आउँछ, अनि हाम्रा नगरपालिकामा रहनुभएका सम्पूर्ण कर्मचारीहरूको पनि जन्मदिन आउँछ र हामीहरूको पनि जन्मदिन आउँछ। अनि त्यो एउटा जन्मदिनमा एक वृक्ष कार्यक्रम हामीले अभियान सुरु गऱ्यौँ र नेपालगञ्जलाई हरियाली सहर बनायौँ भने हाम्रो गर्मी त्यसै पनि कम हुँदै जान्छ, किनभने हाम्रो नेपालगञ्जमा एक जन्मदिन एक वृक्षरोपण कार्यक्रम ल्यायौँ भने पक्कै पनि हामीले गर्मीलाई चाहिँ न्यूनीकरण गर्न सक्छौँ, गर्मी नेपालगञ्जमा कम हुन्छ भन्ने मलाई लाग्छ अर्जुन सर।
0: हजुर, हजुर चाहिँ बाल अधिकारका क्षेत्रमा पनि काम गरिदिनुहुन्छ सर, अघि भर्खरै हजुरले भन्नुभएको थियो, र यसमा चाहिँ हजुरले देख्नुभएको होला कतिपय बालबालिकाहरू चाहिँ घरेलु हिंसामा पनि परिरहेका हुन्छन्, र ती बालबालिकाहरूलाई यसबाट बचाउनको लागि के गर्नुपर्छ होला सर?
2: यसबाट बचाउनको लागि सर्वप्रथम त बालबालिकासँग नजिक हुने अभिभावक उहाँहरूलाई जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। घरेलु हिंसा, घरायसी हिंसा र अथवा तपाईँले भन्न खोजेका अधिकांश हिंसाहरूमा बालबालिकाहरू परिरहेका हुन्छन्। त्यसको असरको बारेमा बालबालिका लगायत सम्पूर्ण अभिभावकहरूलाई जानकारी गराउनुपर्छ। यदि परिरहेका छन् भने उनीहरूलाई एउटा ल्यान्डलाइन नम्बर दिने, त्यस नम्बरमा कन्ट्याक्ट गर्न भन्ने, र त्यो गरेर एउटा गुनासाहरू सुन्ने, त्यसै अनुसार हामीले नियमअनुसार कारवाही गर्ने हो भने सुरेशजी पक्कै पनि बालबालिकाहरू घरेलु हिंसाबाट बच्न सक्छन् र त्यो हिंसामा फस्दैनन् भन्ने मलाई लाग्छ।
0: अनि राजु सर, हजुर बाल अधिकारको क्षेत्रमा काम गर्दिनुहुन्छ, तपाईँलाई यो क्षेत्रमा लाग्नका लागि कसैले प्रेरणा दिनुभएको हो अथवा हजुर आफै उत्साहित बनेर यो क्षेत्रमा चाहिँ आबद्ध हुनुभयो?
2: तपाईँको प्रश्न अनुसारको जवाब भन्नुपर्दा, प्रेरणामा दाईहरूसँगै पढ्ने आफूभन्दा अघिल्लो क्लासको दाईहरू बाल बालिकाको विषयमा एउटा क्लब गठन गरेर क्लबमा लागेर बाल बालिकाका अधिकारका बारेमा आवाज उठाइरहेको देखेँ, र मलाई पनि उहाँहरूले गरेको कार्यप्रति म पनि प्रेरित भएँ र म पनि त्यसै क्षेत्रतिर लाग्न मन लाग्यो र बाल बालिकाका समस्याहरू सम्बोधन गर्न मन लाग्यो। सुरेशजी,
1: राजु सर, मैले अहिले तत्काल देखेको केही समस्याहरू छन्, यो निकै मौलाइरहेको समस्या छ। अहिलेको अवस्थामा सानसानो बालबालिकाहरू, भाइ बहिनीहरू, यो विभिन्न धार्मिक स्थलहरू छ, ठुल्ठुला सहरहरू छ, यो सहरहरू धार्मिक स्थलहरूमा सडक पेटीमा बस्ने र एउटा अब विभिन्न समस्याहरूले गर्दा नै होला एउटा माग्ने चलन जुन भइरहेको छ सानसानो भाइ बहिनीहरूले गरिराख्नु भएको छ, यो उहाँहरूको के कारणले, कस्तो कारणले होला, के समस्या होला, र यो समस्या समाधान गर्न सरकारले कस्तो, यो समस्या समाधान गर्नको लागि सरकारले कस्तो कदम चालिदिए हुन्थ्यो होला?
2: अवश्य अर्जुनजी, बालबालिकाहरू माग्नु पर्ने अवस्था वा समस्या कसरी आयो, यसका विभिन्न कारणहरू हुन्छन्, कुनै एउटै कारणले यो समस्या निम्तिन सक्दैन। पहिलो कुरा त आर्थिक अवस्था, घरमा होइन घरको आर्थिक अवस्थाले गर्दा यो समस्या आउने गरेको प्राय देखिन्छ। त्यसपछि एउटा त्यो चलन जस्तो नै आमा बाबाले त्यही गरी आए, छोराछोरीले पनि त्यही गर्नुपर्छ भन्ने कतिपय ठाउँमा हुन्छ नि होइन। बाबा आमाले खेतीपाती गर्नुभयो भने छोराछोरीले पनि त्यही सिक्छ भन्नुको मतलब बाबा आमाले पनि त्यस्तै मागिराख्नु भएको छ भने छोराछोरीले पनि त्यसरी मागेर बालबालिकाहरू एउटा त्यो अवस्थामा पुग्न सकेका हुन्छन्। यसमा सरकारले उनीहरूको वास्तविक अवस्था पहिचान गरेर यदि आर्थिक अवस्था कमजोर हो भने उनीहरूको त्यो खालको अवस्थालाई समाधान गर्नुपर्छ। त्यस घरमा एक घर एक रोजगारी भन्ने अभियान जुन चलेको थियो त्यसलाई निरन्तरता दिनुपर्छ। होइन त्यसो होइन, अब जनचेतनाका कारणले त्यो समस्या आएको हो भने एक घर एक जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ भन्ने मलाई लाग्छ। यस्तो गरेमा पक्की पनि यो समस्या समाधान हुनेछ अर्जुन सर।
1: र यसमा तपाईँ हामी विभिन्न लगायत अन्य अधिकार कर्मीहरूको भूमिका के रहन सक्छ नि?
2: तपाईँ हाम्रो भूमिका उहाँहरूलाई सम्झाउने बुझाउने, उहाँहरूको आर्थिक अवस्था के छ बुझ्ने अनि सम्बन्धित निकायमा पुर्याइदिने यस्ता भूमिकाहरू हामीले खेल्न सक्छौँ अर्जुनजी।
0: हजुर, बालबालिकाको क्षेत्रमा जे होस् राम्रो कामहरू गरिरहेको छ। हजुरको संस्थाको नाम त हामीले सोध्न नै बिर्सेछौँ सर, भनिदिनुहोस् न।
2: मेरो संस्थाको नाम भन्नुपर्दा पहिले म कलममा आबद्ध थिएँ, अहिले चाहिँ म कुनै पनि सङ्घ संस्थामा आबद्ध छैन। मैले व्यक्तिगत रूपमा नै आवाज उठाउँछु अथवा अहिले त्यस्तो मैले निरन्तर रूपमा त्यही क्षेत्रमै एकदम लागि परेको र तातिएको त छैन। तर के छ भने मैले आफ्नो तर्फबाट व्यक्तिगत तर्फबाट चाहिँ मैले कुनै बालबालिकाहरू समस्यामा पर्यो भनेपछि म पहिला कलममा काम गरेको नाताले अथवा म बाल अधिकार कर्मी भएको नाताले मैले चाहिँ उहाँहरूलाई एउटा समस्यामा पर्नु भएको कारणहरू पहिचान गर्ने, उहाँहरूका समस्याहरू समाधान गरिदिने कुरा म गर्छु।
0: हजुर राजु सर, समाजमा चाहिँ अझै पनि छोरा र छोरीहरू बिच भेदभाव भइरहेको छ, यो चाहिँ एउटा समस्या, हाम्रो गम्भीर सामाजिक समस्याकै रूपमा हामीले देख्दछौँ। यसको समाधान के कसरी गर्न सकिन्छ, यसको बारेमा के बुझ्नु भएको छ, आफ्नो धारणा सुनाउनुहोस् न सर।
2: हजुर सुरेश सर, फेरि यस प्रश्नलाई तपाईँले रिपिट गरिदिएको भए अलिकति मलाई सजिलो हुन्छ।
0: हजुर, हाम्रो समाजमा चाहिँ बालबालिका बिच अथवा छोरा र छोरी बिच अझै पनि हामीले देखिरहेका छौँ भेदभाव हुने गर्दछ सर। यस समस्या यो एउटा सामाजिक समस्या नै हो सर, र यसलाई चाहिँ रोक्नका लागि केही गर्न सकिन्छ, कसरी गर्न सकिन्छ, यस बारेमा हजुरको धारणा जान्न खोजेको सर।
2: छोरा र छोरी बिच जुन विभेद हुने गरेको छ भन्ने कुरा तपाईँले भन्नुभयो हो,
0: हजुर
2: समाजमा त्यो हुने गरेको पनि छ, कम मात्रामा भयो होला अथवा बढी भयो होला, त्यो हुने चाहिँ गरेको छ। यसमा के गर्नुपर्छ भने हामीले छोराछोरीका विषयमा के कारणले त्यो विभेद सिर्जना भइरहेको छ त भनेर हामीले त्यसमा अध्ययन गर्नुपर्छ, अनि त्यस सम्बन्धी हामीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। हो, छोराछोरी भनेका एउटै हुन्, छोरा र छोरीमा केही पनि फरक छैन भन्ने कुरा हामीले बुझाउन सक्यौँ भने यो अवश्य पनि निर्मूल भएर जान्छ।
0: हजुर सर, हामीले बाल अधिकारका कुराकानीहरू गर्यौँ सर, तर यो बाल बालिकाको अधिकार सँगै उनीहरूका कर्तव्यहरू पनि छन् होला नि सर।
2: एउटा कुरा सुरेशजी, जहाँ अधिकार त्यहाँ कर्तव्य भइ नै हाल्छ हो। जस्तो कि पढ्न पाउनु भनेको के हो, अधिकार हो, तर बाल बालिकाले पढ्नु त पर्यो नि, पढ्ने भनेको उहाँको कर्तव्य हो। अब बाँच्न पाउनु, खेल्न पाउनु अधिकारहरू हुन्, खेल्न पाउनु भन्नाले त्यही खेल्नु भनेको उनको कर्तव्य हो, सहभागी हुनु उनीहरूको कर्तव्य हो, तर सहभागी हुन पाउनु भनेको अधिकार हो, सँगसँगै छ, जोडिएकै छ नि सुरेशजी, त्यसैले कर्तव्य अधिकार
0: पक्कै पनि
2: एक सिक्काका दुई पाटा भन्ने पनि गरिन्छ।
1: सरबाट हामी फेरि कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेको छौँ, त्यसरी सरबाट फेरि हामी कुनै क्यारिकेचर नै सुन्छौँ कि।
0: हजुर, हाम्रा भाइ बहिनीहरूलाई धेरै हाम्रा शिक्षाका कुराहरू सुनेर बोर लागिसक्यो होला। भाइ बहिनीहरू, अब भने हामी अर्जुनजीले भने झैँ हामी सरबाट चाहिँ प्रतिभाहरू सुन्नेछौँ। तपाईँहरू चाहिँ रेडियोको अलि नजिक आउनुहोस् है अर्जुनजी।
1: सर के सुनाउनुहुन्छ क्यारिकेचरको रूपमा? अब हामी छोटो क्यारिकेचर सुन्छौँ र कार्यक्रमको अन्त्य अन्त्यमा पनि आइसकेका छौँ।
2: हजुर अर्जुनजी, सुरेशजी, मैले अन्तिममा प्रतिभा भन्नुपर्दा आज हजुरबालाई नै निरन्तरता दिएका छौँ, त्यसैले फेरि एकचोटि उहाँकै राय सुझावहरू सुन्छौँ। नानी बाबुहरू, तपाईँहरू रेडियो नजिक आउनुहोस्।
1: म हजुरबुवालाई फेरि पनि निम्त्याउन चाहन्छु। हजुरबुवा थोरै बाहिर जानुभएको थियो, हजुरबुवा तपाईँ फेरि आएर आफ्नो केही भनाइहरू राख्न सक्नुहुन्छ।
3: एकदमै एकदम खुसी लागेको छ है, अब यहाँ कार्यक्रममा ल्याउनु भयो, बोल्न लगाउनु भयो, मैले नानी बाबुहरूलाई केही कुरा सिकाउन पाएँ, केही कुरा भन्न पाएँ।

0: निस्किनु होला भन्न चाहन्छु। अब आफ्नो घरमा कथा सुन्ने गर्नु होला यति भन्न चाहन्छु। हस्, धन्यवाद।
1: अनि हजुरबुवा, तपाईँ हाम्रो कार्यक्रम सुन्दै र बस्दै हुनुहुन्थ्यो, के सल्लाह सुझाव दिन चाहनुहुन्छ नि हामीलाई? तपाईँको आशीर्वादको पनि हामीलाई धेरै खाँचो छ।
0: पक्कै पनि अलिकति अब कार्यक्रम ठिकै चलाउनु भएको छ, यसलाई अझै व्यवस्थित गर्नु पर्यो, अझै राम्रो तरिकाले चलाउनु पर्यो। अब यही हो, अझै यस्तै चल्दै जाओस्, राम्रो छ।
2: हजुर, पक्कै पनि हजुरबा हजुरले भन्नुभएको कुरालाई हामीले आत्मसात गर्नेछौँ है अर्जुनजी।
1: र हामी फेरि पनि राजु सरतर्फ नै लाग्छौँ। राजु सर, हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेको छौँ, अन्त्यमा के भन्न चाहनुहुन्छ?
3: अन्त्यमा अहिले नेपाल गाउँमा गर्मी बढ्ने क्रम जारी छ, तातो हावा पनि चलिरहेको छ। यसमा साना नानी बाबुहरू, तपाईँहरू घरबाट अनावश्यक रूपमा बाहिर ननिस्किनु होला, अनि घरमा बसेर तपाईँहरूले स्टडी गर्नुहोला, कथाहरू सुन्ने, बालगीतहरू सुन्ने गर्नुहोला, र अरू अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरूलाई यतिखेर ख्याल गर्नुहोला। बाहिर जानुभयो भने गर्मी बढेको छ, तापक्रम बढ्दैछ, त्यस हिसाबले अब गर्मीबाट बस्ने विभिन्न उपायहरू अपनाएर घरमै बस्नुहोला भन्न चाहन्छु। अन्तिममा यो कार्यक्रम तपाईँहरूले सुन्नु भएको छ, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया पनि दिनुहोला भन्दै म आफ्नो भनाइ यहीँ अन्त्य गर्दछु। अर्जुनजी, हस्, धन्यवाद।
1: आफ्नो महत्त्वपूर्ण समय दिएर हाम्रो स्टुडियोसम्म आएर, हाम्रो निमन्त्रण स्वीकार स्टुडियोसम्म आएर भाइ बहिनीहरूको लागि केही प्रश्नोत्तर श्रृङ्खलामा सहभागी भइदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट, लगायत रेडियो कृष्णसार एफएम होल टिमको तर्फबाट। आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा रेडियो कृष्णसार एफएम 94 MHz अफिसियल फेसबुक पेज, त्यसै गरी www.radiokrishnasarfm.com.yz.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स, र पश्चिम नेपालको क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz मार्फत पनि सुन्दै हुनुहुन्छ। एकसाथ संसारको जुनसुकैको नाम बसेर कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा सम्बन्धी कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081415 122 को नम्बरमा कल गरेर हाम्रो स्टुडियोसम्म आएर तपाईँले प्रतिभा सुनाउन सक्नुहुन्छ र सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। भने हामीसँग स्टुडियोमा आएर प्रतिभा सुनाउन चाहनुहुन्छ भने हाम्रो नम्बर पनि रहेको छ, नम्बर टिप्न सक्नुहुन्छ 9768248501, 9786248501, 9706 9705300753, 9703500753। यी तिनटै नम्बरमा जुन सबै नम्बरमा कल कन्ट्याक्ट गरेर स्टुडियोसम्म आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ। भन्दै सुरेशजी, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ, विदा माग्नुहोस् न।
2: हजुर अर्जुनजी, हजुरले चाहिँ जे होस् नम्बरहरू दिनुभयो, हाम्रा भाइ बहिनीहरूसँग यदि प्रतिभा छ भने उहाँहरूले सम्पर्क गर्नुहुनेछ। र आदरणीय श्रोता तथा प्यारा प्यारा भाइ बहिनीहरू, अब पनि हामी कार्यक्रमको लगभग अन्त्यतिर आइ नै सकेका छौँ। यति बेलासम्म तपाईँहरूले हामीलाई जुन जुन माध्यमबाट जुन जुन स्थानमा बसेर जसरी सुन्नुभयो, यसका लागि हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। साथै आजका हाम्रा अतिथिज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अहिलेसम्म हामीलाई प्राविधिक कक्षबाट साथ दिनुभयो आदरणीय चन्दा दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आजको कार्यक्रमबाट म सुरेश बस्नेत
1: र म अर्जुन खट्टी
2: एकैसाथ बिदा माग्छौँ। नमस्ते, शुभ दिन।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
2: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
1: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
2: अह, कति बाठी! बिहानको सूर्य, साँझको मिठो हावा, आहा! तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
1: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
2: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
1: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
2: सम्पर्क नम्बर 9858535553 र 9852523553। इमेल info@tulsiholidays.com।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Pilot Bunny, Extreme Energy Drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
3: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
4: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
4: अतिरिक्त क्रियाकलापमा जोड,
3: सुरक्षित वातावरण र यातायातको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
3: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
4: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
3: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
4: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98-85-85-041।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: नानीलाई कुन स्कुल भर्ना गर्ने होला, म त साह्रै चिन्तामा पो छु।
2: हेत तेरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
1: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
2: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
1: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
2: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
1: अनि शुल्क?
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
3: हाम्रा विशेषताहरू:
2: प्रविधि मैत्री शिक्षा,
1: गुणस्तरीय शिक्षण सिकाइ,
2: खेलकुदमा विशेष जोड,
1: शान्त र बालमैत्री वातावरण,
2: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
1: र स्कुल भ्यानको सुविधा समेत छ।
2: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित होटल र पर्यटकीय क्षेत्र भरिभराउ कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान कच्ची तथा पक्की 47 संरचना भत्काइयो राष्ट्रसङ्घको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनीतिक बन्दी रिहा जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भुटानी मानवाधिकारवादी संस्थाको माग युरोपमा तैनात विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी युरोपेली देश र क्यानाडालाई बढी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी सुरुवात पाराग्वे 4-1 गोलले पराजित नेपाल खबरमा अब पूरा खबर भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभराउ बनेको छ लेक साइड क्षेत्रमा पर्यटकको चहल पहल बढ्दा डुङ्गा सहरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ फेवातालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुङ्गा सहर गरेको डुङ्गा व्यवसायीले बताएका छन् त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ पर्यटकको बढ्दो चापसँगै पोखराका धेरैजसो होटल भराउ भएका छन् पर्यटकले होटल भरिएपछि व्यवसायीहरू पनि खुसी छन् अफ सिजन मानिने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टानको गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक सङ्केतका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार विगत 32 वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन् वैशाख नयाँ वर्ष यता बढेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ पोखरा मात्र नभई गण्डकी प्रदेशको अन्य धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ र विभिन्न पदयात्राका पदमार्गहरूमा समेत भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक देखिएको छ भारतमा बढ्दो गर्मी छल्न र विदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् कैलालीको विभिन्न वन क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान अन्तर्गत 47 कच्ची तथा पक्की संरचना भत्काइएको छ झन्डै 35 हेक्टर वन क्षेत्रमा बनाइएका संरचना भत्काएको डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो उहाँका अनुसार डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत जीवछ यादवको नेतृत्वमा खटिएको टोलीले गोदावरी नगरपालिका अन्तर्गत भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर टहरा र अन्य संरचना भत्काएको हो भ्यागुते पानी बासपानी र गोदावरी क्षेत्र आसपासको वन क्षेत्रमा लामो समयदेखि अवैध रूपमा निर्माण गरिएका त्यस्ता संरचना हटाएको र वन क्षेत्रलाई अतिक्रमण मुक्त बनाएको उहाँले बताउनुभयो अतिक्रमण हटाउने अभियानमा डिभिजन वन कार्यालय कैलालीका 10 सब डिभिजन वन कार्यालयका कर्मचारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली गरी झन्डै 200 परिचालन गरिएको थियो यसअघि पनि अत्तरी आसपासको क्षेत्र तथा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग छेउमा बनाइएका संरचना हटाइएको थियो महालेखा परीक्षकको 62 वार्षिक प्रतिवेदन अनुसार देशभर अतिक्रमणमा परेको झन्डै 1,04,000 हेक्टर वन क्षेत्रमध्ये 38% भन्दा बढी हिस्सा कैलालीमा मात्र रहेको छ जुन झन्डै 38,040 हेक्टर हुन आउँछ संयुक्त राष्ट्रसङ्घको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका दुई भुटानी राजनैतिक बन्दी रिहा भएका छन् भुटानको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र अस्तबहादुर राई रिहा हुनुभएको हो राष्ट्रसङ्घले उनीहरूको हिरासतलाई मनोमानी तथा अन्तर्राष्ट्रिय मानवाधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र राईलाई भुटान सरकारले रिहा गरेको थियो राष्ट्रसङ्घका अनुसार तामाङ र राईलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भुटानी शरणार्थी शिविरबाट भुटान फर्किएपछि पक्राउ गरिएको थियो भुटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकारवादी संस्था ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान जीसीआरपीपीबीले भुटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीलाई अविलम्ब रिहा गर्न भुटान सरकारसँग माग गरेको छ। 2 पूर्वबन्दीहरूको रिहाई खुसीको विषय भएको र बाँकी 28 राजनीतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापित नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने जीसीआरपीपीबीका विश्व संयोजक राम कार्कीले बताउनु भएको छ। राष्ट्रसङ्घको कार्य समूहले पनि यस्तै प्रकृतिका अन्य मुद्दाहरू पुनरावलोकन गर्न तथा तामाङ र राईलाई क्षतिपूर्ति उपलब्ध गराउन भुटान सरकारलाई आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बैङ्किङ कसुरमा सेफ सन्तोष शाह पक्राउ, सुन जस्तै देखिने पहेँलो वस्तुसहित दाङमा 2 युवालाई प्रहरीले समात्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत
1: इन्जेल हामीले भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सेफ सन्तोष शाह पक्राउ परेका छन्। शाहलाई बैंकिङ कसुरमा गैराति जनकपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पुष्टि गरेको छ। काठमाडौँ गैरीधारामा रहेको एक रेस्टुरेन्ट खरिदका विषयमा पुरै रकम नदिएको भन्दै शाह विरुद्ध शकुन्तला थापा अधिकारीले मुद्दा दायर गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँको अनुमति पाएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका 8 रमानन्द चोकबाट शाहलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। दाङको एक होटलबाट सुन जस्तो देखिने पहेँलो धातु सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। बहुमूल्य धातुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमई नगरपालिका 6 रहेको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 7 40 वर्षीय रूपलाल गिरी र रुकुम बाफीकोट गाउँपालिका 6 22 वर्षीय दिलीप परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा सूचना अधिकारी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। गिरी भारतबाट धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुन् भने परियार किन्ने कार्यमा संलग्न व्यक्ति हुन्। उनीहरूको साथबाट सुन जस्तो देखिने धातु बरामद भएको र बजार मूल्य 52,74,000 रुपियाँ बराबरको रहेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। पक्राउ परेका व्यक्ति र धातुको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभयो। अब विदेशको खबर। अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लडाकु तथा निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्त्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एएफपीले जनाएको छ। अमेरिकाले युरोपेली देश र क्यानाडालाई महादेशको सुरक्षामा बढी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत F-16 र F-15 यी लडाकु विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। समुद्री निगरानी विमानको संख्या 26 15 घटाइनेछ भने युरोपका लागि उपलब्ध सबै 8 हवाई रिफ्युलिङ ट्याङ्करहरू विमानहरू फिर्ता लिइनेछ। युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्। कटौतीपछि अमेरिकाको युरोपेली सहयोगी र क्यानाडाले महादेशको परम्परागत रक्षाका लागि बढी जिम्मेवारी लिनुपर्नेछ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल गरे र पहिलो हाफको इन्जुरी समयमा पनि उनले गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियोभन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 गोल फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी सुरुवात गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्यान्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:00 हाइटी र स्कटल्यान्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहायक क्यानाडाले बोस्नियासँग 1-1 गोलको बराबरी खेलेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल भरिभराउ, कैलालीमा वन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने अभियान, कच्ची तथा पक्की 47 संरचना भत्काइयो, राष्ट्रसङ्घको हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका 2 भुटानी राजनैतिक बन्दी रिहा, जेलमै रहेका 28 राजबन्दीलाई रिहा गर्न भुटानी मानवाधिकारवादी संस्थाको माग, युरोपमा तैनात विमान र युद्धपोतमा कटौती गर्ने अमेरिकाको तयारी, युरोपेली देश र क्यानाडालाई बढी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्य र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी सुरुवात, पाराग्वे 4-1 गोलले पराजय। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेट

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली, यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो
2: हैन बहिनी यसमा आत्तिनु पर्ने केही छैन अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी त्यहाँ शादी विवाहको सबै सामान सौन्दर्य प्रसाधन सुटिङ सर्टिङ साडी अन्डर गार्मेन्ट्स होम एप्लायन्सेस ड्राई फ्रुट्स विद्युतीय उपकरणहरू आर्टिफिसियल ज्वेलरी किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार मोबाइल नम्बर 98 6 99 64 581

0: ब्राइट ल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
1: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
0: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
1: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
0: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
1: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
0: किन रोज्ने ब्राइट ल्यान्ड?
1: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
0: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
1: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
1: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
0: ब्राइट ल्यान्ड सेकेन्डरी स्कुल, पासाङलामु रोड, नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-532-607-530-602। पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
2: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081-531-59, 98-582-6660 र 98-584-488।
0: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
2: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
0: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
2: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
0: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
2: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
0: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा, स्प्रिङडेल एकाडेमी।
2: ठेगाना नेपालगञ्ज 18 बाँके, सम्पर्क फोन नम्बर 98-582-29-733।
0: शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
3: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
0: हाम्रा विशेषताहरू:
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
3: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
3: वातानुकूलित कक्षा कोठा,
0: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
3: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
0: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
3: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
0: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाई बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
2: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज, फोन नम्बर 081537994, 98587794, 98588195 र 98588197।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Lip on ya. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ।

हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल, इदगाह रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304179 र 98481380।

0: होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाए बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
2: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
1: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
2: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
3: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
4: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
5: दैनिक रु 197 रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: سخی.
1: ہاں سخی,
0: بڑے لمبے دیر کے بعد پھر ہم لوگوں کا بولے موقع ملا ہے نا. اب کچھ جو تھوڑا بہت ہمارے لوگوں کے جو شکایت رہا ہے اتنی شانت بھی ہوئے گا. ہاں
1: یہی تو بات رہا تھا نا سکی, جیسے کوئی اگر شکایت ہو تو ہم پیا کہہ دو آمنے سامنے بیٹھ کے, ہے نا, فیس ٹو فیس بات کر لو, وہ ٹھیک رہا تھے. اب من میں گپس پالے بیٹھے رہو تو ایما اور دوری بڑھتے کا من مٹا ہو رہا تھا ای کے وجہ سے. تو ساتھی آپ لوگ بھی اپنے ساتھی بھائی جیسے لوگوں سے جسے ہے گلا شکوا ہے تو اپنے گلا شکوا دور کرا جائے اپنے ساتھی لوگوں کے سامنے ہی, جسے جس سے ہے تو اسے کہا ہوتے من مٹا بھی ختم ہو جاتے, آپ کے دوستی برقرار رہی ہے. ہاں لیکن سامنے والا بھی اپنے غلطی ایکسیپٹ کرے.
0: ہاں ایکسیپٹ کر لے پر چاہیے, اور اگر نہ کری تو جھگڑا بڑھتے جاتا ہے
1: بڑھتے جاتا ہے نا.
0: تو دو جنا میں سے ایک جنا کا نرم ہو ایک پرا ہے نا. اور ہمارا نام تو پہلے نہ ہمارا آئے گا کہ ہم ڈانٹی تھے تو ہمارے آج ہم کا نرم ہو ضروری بھی ہوئے گا. تو ایسے نہ, اور ہم دوسر چیز کہے کے چاہتے رہ سکی کہ جیسے جب آدمی کے غصہ لاگت ہے نہیں, جیسے دماغ میں اب وہی بات ہے کہ ہاں ہم کا آج سکی مطلب یا دوستی میں کچھ درار آوا ہے یا ہمارے ہم کا یہ میرے فیل بھوا ہے یا ہمارے ایک سمسیا کے کارن ہم ہی کہا یا ہم کا یہ میرے بات لا گئی ہماری میرے بولین, اس سمے میں اگر ہم ہوں وہی مطلب دونوں پچ برابر ڈسکس کرتے جاوا جی تو غصہ بڑھت جاتا ہے,
1: غصہ بڑھتے جاتا ہے نہیں,
0: الجھن بڑھت جاتا ہے اور پھر وہ سمادھان کے طرف نہ جاتا ہے. لیکن جو ہم لوگ تھوڑی دیر جو چپ ہوئے گا کا گیت سنگیت سنا کا وگیاپن کے بعد گیت سنگیت سنا گا جو شانت رہا گا تو دیکھا جائے ایک چھن کے بعد مطلب دو منٹ کے بعد دیکھا جائے سکی بھی ہمارا شانت ہے ہم ہوں شانت ہے. تو ایسے کہا نہیں ہے جب کوئی زیادہ غصہ اٹھا ہو یا سمسیا ہو تو جگہ ٹھنڈا ایک گلاس پانی دیکھ جائیے تو ہم بوتل بھی رکھے رہے سکی
1: پانی بھی ہے بوتل ہے.
0: تو یہی مارے کہ ایک ہی اپدیش بھی سیکھا گیا ہے شکشا میں پڑھتے پڑھت بھی ہم لوگ سیکھا گیا ہے کہ جب زیادہ غصہ کوئی کے آوے یا مطلب غصہ میں آدمی ہے تو ان کا پانی ضرور پی آوے چاہیے کہ پانی کی شیتلتا کے ساتھے ساتھے غصہ بھی تھوڑا شیتل ڈاؤن ہو جائے. جیسے ہمارے سخی کے ڈاؤن ہوئے گوا ہے.
1: اچھا ہمارے سخی کے کہا کہ غصے نہیں رہا تھے خالی ہم میں رہا تھے,
0: آپ ہم کا پانی کہاں پلائے ہو
1: تو سامنے تو دھرا ہے
0: ہم رکھے ہیں.
1: اچھا تو آپ رکھے ہو تو
0: ہم آپ کے گتی نا اتنی دیر تک تو آپ نہیں مانت رہے نہیں مانت رہے لیکن جب گیت سنگیت وگیاپن کے بعد جو دیر ماں آوا گا ہم کا مطلب ہے کہ جب وہ ٹاپک سے ہٹ گوا گا بیسے سے تو اپنے دوسر کام میں بیست ہوئے گوا گا تو شانت ہوئے گوا گا
1: دھیان بڑھ جاتے کا.
0: ہاں تو دیکھو یہی بات تو ہم گاہک جائے اتنا ہے دھیان بٹے ایک بات
1: دھیان بڑھ جاتے کام میں بیست ہو جاتے دھیان ادھر ہو جاتے.
0: ایسے کہا تھے نا سکی کہ جب غصہ اٹھے کوئی کا تو ایک گلاس پانی پیا چاہیے تو آدمی جب تک وہ غصہ میں بڑبڑائی بکی تب تک وہ کا ایک گلاس پانی پیے
1: پیے شانت ہے.
0: ہاں ہاں شانت ہے.
1: اچھا ٹھیک ہے پھر
0: مطلب ہم غصہ رہیں
1: نہیں
0: میں شکایت آپ کی شروعات شروع ہو
1: رہا ہے تھے ان کا پتا نہیں کبھی کبھی ہو جاتے باتیں بات سے ہوتا ہے بات اور کرتے رہو کرتے رہو ہے نا تو اسے بھی غصہ بڑھ جاتے.
0: صحیح بات ہے
1: نا
0: بات سب صحیح رہا تھا سب کے
1: ایک ہی بات اگر ریپیٹ کرو ریپیٹ کرو اگر سامنے
0: تو ماپو کو سمجھاوے چاہیے کہ ایک بات کا ریپیٹ کرو بار بار وہی بات نہ دہراوے چاہیے.
1: اچھا آپ گھمائے پھرائے کہ ہمارے اوپر کہاں لے آوا تو
0: پہلے بات یہ رہا ہے
1: آپ کہہ دو کہ ہے کو ہم دونوں کے علاوہ
0: سکھی پہلے بات یہ رہا ہے پہلے دھیان سے سنا جائے ہے نا ابھی تو شانت ہوئی گیا پتہ نہیں کہا ہم بات نہیں کر دیا پھر میرے کہی تھے کہ بات تو شروعات جب چلا رہا تو شکایت آپ سے شروعات بھوا رہا ہے.
1: اچھا
0: نہیں بھوا رہا ہے
1: ہم
0: آپ کہہ رہے ہو نا کہ آج ہم کا شکایت ہے.
1: ہاں تو جب ہے تو ہم کہیں
0: ہے رہا ہے نا
1: اب وہ شکایت کیا دور تو کرے پڑا
0: مطلب شکایت رہا ہے نا.
1: ہاں رہا ہے
0: پھر ہم پھر کہاں غصہ رہے نا آپ کے شکایت آج اتنے بڑھیا سنے ہیں.
1: اچھا
0: پھر وہ ویاخیا کرے ہیں پھر اس میں اما سے جو بھی پرشن نکلے وہ کا پھر دونوں جنا سمادھان کرا گا اس کے بعد ختم بھی کہہ دیا گا تب کا الزام آپ لگاؤ تو کہ آپ غصہ رہی ہو شانت ہوئی
1: نہیں میں نے بتائی تھے کہ
0: آپ دیکھو کتنے دھیرے سے میں نے بتائی تھے
1: مطلب جسے ہوتے نا ایک ہی بات ریپیٹ کرو آدمی سن لیتے تو پریشان ہو جاتے کتنا وہی بات ریپیٹ کرے ہو بارمبار
0: بارمبار.
1: ہاں وہی بات
0: تو پریشان ہوئے گو اگر
1: ہم نہیں ہم ٹھیک ہیں اگر آپ کو پریشانی ہوئی تو پانی دھرا ہے ہمارے کہیں مطلب بھی ہے کا پی لو
0: ٹھیک ہے جو پانی لاؤ وہی کا کہ دو پی لو.
1: ارے تو کہاں ہوئی گو
0: ٹھیک ہے کوئی بات نہیں ویسے پی پی کے وہ ختم بھی ہوئے لاگ ہے کوئی ضرور پیا ہوئے ہمارے کوئی نہیں ہے نا کوئی نہیں ہے یا تو آپ پیے یا ہم پیے ہوئے لیکن بات یہ ہے کہ یہ جو موسم گرم کے ہے اس سمے ہم لوگ کا پریاپت ماترا میں پانی پیک چاہیے شریر میں جتنے بھی جیسے چھالا ہیں है नी, इस सब पानी के मात्रा कम होएगा तो छाला में झुर्री जल्दी पड़त है, सूखापन आ जाते है। हमारे शरीर का रसीला करे खातिर और शरीर का तरोताजा रखे खातिर पानी के मात्रा एकदम जरूरी है। तो ये हमारे पानी के बोतल हमेशा इतनी राहत भी है और पानी ख़त्म भी हो गवा है, तो जरूर हमें सखी ज़्यादा पीन हुई है आज पानी अपेक भी चाहिए।
1: पानी अब कहा तो कि पानी पीना जरूरी होते हैं,
0: हाँ
1: अब कहा तो कि पिए चाहिए।
0: हाँ चाहिए, सलाह भी दिया जाते है ना।
1: हाँ चाहिए, सही बात है,
0: सलाह भी देख चाहिए,
1: पानी जरूर पिए चाहिए।
0: हाँ बात में कुछ खाल निकले कि इसे पहले खत्म ही कर दी, सलाह देख जरूरी है, है नी। तो ये सलाह के साथ बात, वैसे भी आज फोन भी आज कुछ व्यस्त है हमारे श्रोता लोग जला करते, गर्म से परेशान भी हैं, बहुत जना आराम करत हुई हैं, दोपहर के समय है।
1: हाँ, हमका तो, लगा था ना सखी,
0: हाँ
1: हमारे लोगों ने जो बतकही है,
0: हाँ
1: नोकझोंक होते है ना, तो अपने साथी श्रोता साथी लोगन का अच्छा लगत हुई है, का नीक लगत हुई है, तो सोचते थे कि का डिस्टर्ब करी।
0: हाँ यो भी हो सकत है
1: फोन करके।
0: हाँ, आज आराम से सुना, आज कुछ हम लोग ज्यादा एनर्जी से आए हैं, है नहीं, खत्म ही नहीं होते,
1: खत्म ही नहीं होते,
0: चाहा जाते अंदर से महसूस होते कि खत्म कई दिन जाए, फिर भी वो निकल ही आवत।
1: लेकिन अगर एक बात कर लो करो ना सखी, और बातें बात पे आ जाते, बातें बात निकलते चला जाते है ना,
0: बात पर
1: कहा नहीं है हम किसी से कम नहीं, ना आप कम हो ना हम से।
0: बिरुआ रहा थे, बिरुआ के कई डांडे राहत नहीं है,
1: हाँ?
0: बिरुआ तो यके रहा था, उसके डांड कई ठो रहा,
1: कई ठो रहा था।
0: हाँ तो ये हमारे लोगों के बात एक रहा था, लेकिन उमा प्रसंग जो उमा कारण काहे
1: काहे
0: है ना, किंतु
1: वजह
0: परंतु वजह जो कारण है,
1: किंतु परंतु रहा था,
0: जिसके कारण से बार बार उसका व्याख्या करे पड़त है। तो यही करते करत फिर हम लोग को सुन लीन जाए। हाँ सखी हमार कुछ बोली है, हाँ बोल दीजिए।
1: सोचित है का, सोचित है सुनाए,
0: सोचे मौका आपका नहीं है, बद्दी में से एक चीज सुनावा जाए, ये मेरे बच्चे में फोन आएगा,
1: चुप हो जावा जाए, हम चुप हो जावा जाए, साथी के बात सुना जाए,
0: उठाए के फिर बोला जाए, चुप न रहा जाए,
1: नहीं नहीं बोला जाए।
2: हेलो
1: हेलो
2: हेलो
0: हेलो, नमस्कार
2: नमस्कार नमस्कार
0: नमस्कार
1: नमस्कार,
0: कहाँ से बोला जाता है?
2: हम नेपालगंज वार्ड नंबर 6 रामनगर से।
0: रामनगर से आपके शुभ नाम?
2: शिव कुमार पाठक।
1: शिव कुमार
0: नमस्कार है आपका, बहुत बहुत नमस्कार। अभी हम सखी चंदा नहीं बोलित रहा, हम सखी संध्या बोलित रहा है, नमस्कार।
2: अच्छा अच्छा,
0: और क्या हाल चाल है आपके?
2: बढ़िया है, आप लोगों के नोक झोंक बहुत अच्छा लगा थे।
0: आवाज कुछ ज्यादा यही मारे तो,
2: और आप लोग ज्ञान वर्धक की चीज भी बतावा जाते है
0: जी,
2: हर चीज जो है
0: तो
2: भी अच्छा।
0: हाँ तो सखी है चंदा सखी,
1: हाँ सखी।
0: अब आप भी कुछ बोल लीन जाए, जैसे मतलब आज के कार्यक्रम फोन करीन है तो।
1: हाँ तो शिवप्रसाद जी,
2: हाँ
1: बजाए, का हाल खबर है? बढ़िया है आपके, यही प्रोग्राम सुन के तो जो है आनंद लिया जात हुई है ना।
2: हम हाँ, लिया तो, चंदा मैंने बहुत अच्छा कार्यक्रम प्रोग्राम है।
1: कोई कमी कमजोरी? कोई कमी कमजोरी?
2: कमजोरी कुछ कमी कमजोरी सब ठीक ठाक है, एक तो बढ़िया भी है।
1: अच्छा,
2: लेकिन हमें एक तो गाना सुनाई दिया जाए, बढ़िया बढ़िया से गाना।
1: अच्छा बतावा जाए गाना के बोल।
2: गाना के बोल है, कोठी ऊपर कोठरी पे उस पे रेल चला दूं।
0: बिना जैसे हमारे लोग के नोक झोंक है, ऐसे आपके गाना के बोल भी है।
1: कोठे के ऊपर कोठरी पे रेल भी चलत है ना।
0: चल
2: चलत है,
0: ठीक है। तो
1: हमका तो काला का की जो ट्रेन के पटरी रहा तो वही पे ही चलते, तो आप तो चलो ठीक है, अभी चलत हुई है
0: ठीक है। अब बजे वाला बजे वाला गीत की क्या सुनावे चाहा जाते है?
2: ये क्या, ये गीत का सबसे पहले अपनी पत्नी रोशनी पाठक का, एक ही मतलब पुत्र सुमित पाठक, बिटिया सुमन पाठक और संपूर्ण साथी का।
0: ठीक है, आपका बहुत बहुत धन्यवाद है। वैसे भी मौसम भी बहुत गर्म है, तापक्रम बढ़त जाता है, यही में हमारे लोगों के नोक झोंक से आपके लोग इनके कुछ कूल मतलब कुछ ठंडा मिला हुई।
2: बहुत अच्छा,
0: ठीक है, धन्यवाद है। इसे फोन करते रहा जी, कार्यक्रम के बारे में जरूर हम लोग का सर सलाह देते रहा जी।
2: जी जी जी
1: जी, नमस्कार
0: नमस्कार
2: नमस्कार।
1: तो सखी,
0: हाँ सखी,
1: शिव प्रसाद पाठक जी है, इन भी बताएं कोई कमी कमजोरी नहीं है? अब कहे ना,
0: कमी कमजोरी कहाँ है, बस कहे तो रहे ना, अगर छुपाए जावा जी तो कमी कमजोरी आए जी। जब तक छुपाए
1: है सखी, हम का कह रहे हैं कि श्रोता साथी लोग जो है हम लोग इनके नोक झोंक सुनते बैठे हैं का,
0: हाँ।
1: आनंद लेते हैं कि अब इन लोग होते का फोन करके डिस्टर्ब करी, अब बताए ना।
0: लेकिन सखी तो बात है, हफ्ता में प्रत्येक हफ्ता में हम लोग नहीं सतावा जाते, महीना के अंतिम शनिचर तो का होते, कोई जो सोता जो कार्यक्रम सुना जाता उनका जाना जान जावा जाते कि आज फोन इन कार्यक्रम है, और जो पहला दिन सुनिन या इक्यासी बीच में रेडियो खोल के सुने लगागा तो उन समझ में भी नहीं आवत है कि आज फोन इन कार्यक्रम है या हमेशा हुई हो सकता है ऐसे घटना, लेकिन आप लोग श्रोता जान जावा जाए कि महीना के
1: अंतिम शनिवार के फोन इन प्रोग्राम रहा,
0: फोन इन प्रोग्राम रहा था, जो प्रत्यक्ष आप लोगों से हम लोग का बात करने का मौका मिला था। आप लोग जब फोन करा जाते और हम लोग बात करा जाते तो क्या होते कि एक दूसरे से हम लोग जुड़े, मतलब जाना जाते कि प्रत्यक्ष आप लोगों के सामने हम लोग हन कह के। तो ये मारे हम लोग ये कार्यक्रम में इमें रखा भी गया है कि हर हफ्ता में तो हम लोग कोई ना कोई विषय वस्तु में रहा जाते, और आज के दिन महीना के अंतिम शनिचर विषय वस्तु के साथ छोड़ के खाली हमारे लोगों के नोक झोंक और आपके फोन फोन रहा थे। तो आज जैसे जितने फोन आप लोगों के आवत होते हमारे लोगों के नोक झोंक कम हो जाते नहीं, तो आप लोग मौका दे दिया
1: जाते, हम लोग मौका दे दिया जाते
0: हम लोग का आज लड़े कतिर ठीक है, तो लड़ते रहा जाए, लेकिन सखी
1: लड़ते रहा जाए,
0: हाँ लड़ते रहा जाए।
1: ये आप शुभकामना देते हो कि सच में या बोलो?
0: नहीं, मतलब लड़ते रहा जाए, जितने लड़ा जाए जितने बोला जाए उतने अंदर के जो मांसपेशी है खून है ये सब चीजें फिर से तरोताजा हो जाए, एक्टिव हो कार नहीं है
1: खून के दौरान,
0: खून के दौरान बढ़िया हो
1: तो ठीक है। और अभी तो व्यापारिक विश्राम की तरफ चला,
0: हाँ लेकिन याद रखा जाए कि गीत संगीत के बोल भी आवा है जो
1: कहा समझन की आप याद करे कहा था कि
0: कोठा के ऊपर आपका रेल चलावे है, तो फिर आप विज्ञापन के बाद
1: ठीक है। और का अब कोठा के ऊपर भी रेल चलाए के देखा जाए कि रेल बराबर से चलत है नहीं चलत
0: है, ठीक है सुन के महसूस करा जाए चला जाए फिर।
3: अब सुनोस श्री स्टील्स रेडियो कथा तेस्रो तथा अंतिम भाग। शर्मा जी को घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौंपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
6: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
7: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ, कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो, कहाँ होला र त्यस्तो सुविधा खोइ।
6: किन चिन्ता लिएको नि हजुरले, न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता, घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यू रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
7: अह कति बाठी, बिहानको सूर्य साँझको मिठो हावा, आहा तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
6: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ टिकट बुकिङदेखि भिजासम्म होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो सजिलो र भरपर्दो छ।
7: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
6: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल न्यू रोड नेपालगञ्ज।
7: सम्पर्क नम्बर 9858535553 र 9852523553। इमेल info@tulsiholidays.com।
8: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आईबीएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
0: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक सोल्टीमोड काठमाडौँ, फोन नम्बर 9861414900।
3: रेडियो कृष्णसार एफएम 94 मेगाहर्ज, कृष्णसार जस तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: खुशीको खबर।
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
2: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
3: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
5: सम्पर्क 97-05-11-48-70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरहेछ, के गर्ने कहाँ जाने होला?
2: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580 81244।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: यो बच्चा कति रोको रोई गरेको होला। बेला बेलामा खाना खुवाई राखेकै छु, त्यही पनि मोटाउने होइन, खालि रुने मात्र। म त नसक्ने भयो यो बच्चासँग।
8: होइन सीता बहिनी, किन एक्लै बोलिराख्नु भएको? के भयो नानीलाई? को हुनुहुन्छ घरमा?
7: स्वयंसेविका दिदी, घरमा त सबै छौँ, तर हेर्नु न, यो छोरी कसैसँग मान्ने होइन, खालि रोको रोई गर्छ।
8: बच्चाहरू रुने धेरै कारण हुनसक्छ, जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन्। त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ। स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ। बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा, मासु, माछा, दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ। उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ। 2 वर्ष पुरा भइसकेपछि उमेर अनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ। खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ। बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ, जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ। साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ। धन्यवाद। केयर नेपाल, आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
12: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
11: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
12: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु। जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
13: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
11: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
12: धन्यवाद शुभश्री आइबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
13: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
14: हमार घर त मजा बा मने यी पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
15: हो त, अब त घर के लावा चमक देहे परि जैसिन बा, आरामदायी हो लावा कुछ चाहल बा।
14: ए हो सिन हो कलसे, चिन्ता नै करो।
15: स्टार फर्निचर ल्यान म त सक्कु मिलत जे।
14: साच्ची उहाँ काका मिलत त?
15: उहाँ त स्टाइलिस सोफा, आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइन सक्कु सामान अक्कै ठाउँमा मिलत।
14: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
15: काजे नै मिली, उहाँ त आपन चाहल जैसिन फर्निचर फेन बना देहत।
14: ए डेलिभरी ओ फिटिङ जे?
15: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा। ए ओसिन हो कलेसे, अब हमार घर फेन लावा जैसिन बनाए क्लाक, स्टार फर्निचर ल्यान से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चोक नेपालगंज, संपर्क नंबर 98 680 073 70 ओ 98 195 067 82।
16: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
17: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
16: हाम्रा विशेषताहरू:
17: अनुभवी तथा दक्ष शिक्षक भएको,
16: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
17: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
16: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
17: वातानुकूलित कक्षा कोठा,
16: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
17: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
16: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
17: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081 536 422, 98 580 36 422, 98 580 27 994।
16: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
18: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
16: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081 560 143 र 98 580 20 819।
19: Back to back, back to back.
20: In this song on
19: Stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
5: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363.

0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
1: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
1: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
1: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081-535-717।
2: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
2: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
2: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
2: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
2: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
2: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98-85-85-041।
0: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
1: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
1: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य सेयर केन्द्र,
1: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98-84-20-697, 98-85-23-697 र 98-014-83-697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
1: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
0: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
1: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
0: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
1: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
0: किन रोज्ने ब्राइटल्यान्ड?
1: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
0: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
1: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
1: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्ष सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081532607, 530602।
2: भर्ना खुल्यो।
0: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 मा भर्ना खुल्यो।
3: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
0: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
4: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
0: यहाँ यातायातको पनि व्यवस्था रहेको छ है।
4: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
0: थप जानकारीका लागि
4: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
0: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
5: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582-66 र 98584-88।
0: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
6: Back to back, back to back.
7: In this song,
6: on. Stay tuned.

0: मेगाहर्ज कृष्णसार जति गति
1: यो कृष्णसार एफएम
0: 94 मेगाहर्ज कृष्णसार जति गति
2: के भएको म छोरीलाई भुकेर आएको छौ त
3: हेर्नुस् न काका छोरी फुलटिप्न बारीमा गएकी थिइन् सर्पले टोकेछ विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको
2: सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनमबाट उपचार गर्छन्
3: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो तर
2: सर केही होइन छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टिभेनम समेत निशुल्क उपलब्ध गराउँछ खर्चको पनि चिन्ता लिनु पर्दैन
4: बाबा
3: छोरी नाति है तिमीलाई केही हुँदैन म एम्बुलेन्सलाई फोन गरिहाल्छु
2: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ बाबु सन्देश तयार भएर छिट्टो बाहिर आऊ त
5: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ हो तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
2: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
1: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
5: दैनिक रु 197 रु 50,00,000 को बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
8: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
7: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्मै पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यू रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
8: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
7: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाइ र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
8: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथ पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहना अनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
7: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यू रोड, नेपालगञ्ज।
8: सम्पर्क नम्बर 98585553 र 98512235353। इमेल info@tulsiholidays.com।

0: Bonia. Extreme energy drink.
1: भर्ना खुल्यो
2: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
3: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
2: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
2: यहाँ यातायातको पनि व्यवस्था रहेको
1: होप इन्टरनेशनल एकेडेमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
2: थप जानकारीका लागि
1: सम्पर्क नम्बर 081551462, 98580-24462, 98580-20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
6: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
6: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5 नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
0: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
0: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
0: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
0: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
0: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
0: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
0: सम्पर्क नम्बर 98 84 20 697, 98 85 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
3: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
2: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
3: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
2: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
3: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
2: किन रोज्ने ब्राइटल्यान्ड?
3: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
2: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
3: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
2: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, एमबिबिएस, बिएचएम, बिआइटिएम, बिबिए, सिए, एमबिएस तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
3: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज,
1: सम्पर्क फोन नम्बर 081532607 5306002।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482639।
5: यो कृष्ण सार एफएम
0: 94 MHz कृष्ण सार जत्तिकै तेज।
6: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
7: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
6: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
8: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बास सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
9: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480-27590 र 081-534-328।
10: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
12: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
13: ह्यात तिरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज 12 बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
12: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
13: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
12: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
13: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
12: अनि शुल्क?
13: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
14: हाम्रा विशेषताहरू:
13: प्रविधि मैत्री शिक्षा,
12: गुणस्तरीय शिक्षण सिकाइ,
13: खेलकुदमा विशेष जोड,
12: शान्त र बालमैत्री वातावरण,
13: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
12: र स्कुल भ्यानको सुविधा समेत छ।
13: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज 12 बेलासपुर। सम्पर्क नम्बर 081-538-505।
15: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।

0: नेपालगञ्ज नौमा अवस्थित क वर्गको प्रतिष्ठित शैक्षिक संस्था हो जीवीएन माध्यमिक विद्यालय। उत्कृष्ट नतिजा सहित यहाँको बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ र शान्त परिवेशमा बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष जोड दिएको छ। जीवीएन माध्यमिक विद्यालयका विशेषताहरू: बालमैत्री वातावरण, विद्यार्थी केन्द्रित सिकाइ, अनुभवी तथा दक्ष शिक्षक, आधुनिक शिक्षण विधि, अनुशासित सुरक्षित र शान्त वातावरण, अतिरिक्त क्रियाकलापमा विशेष जोड, पीजीदेखि कक्षा 9 सम्म अध्ययनको सुविधा। आफ्ना बालबालिकाको उज्जवल भविष्यका लागि आजै रोज्नुहोस्। भर्ना खुल्ला भइसकेको छ जीवीएन माध्यमिक विद्यालय नेपालगञ्ज 9 बाँके।
1: सम्पर्क फोन नम्बर 98488220।

0: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा एघारमा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
1: यदि त्यसो हो भने नेपालगञ्ज बाह्र मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा एघारमा नयाँ भर्ना खुलिसकेको छ है।
0: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अनुभवी तथा दक्ष शिक्षक भएको,
0: अतिरिक्त क्रियाकलापमा जोड,
1: सुरक्षित वातावरण र यातायातको सुविधा,
0: छात्रवृत्तिको व्यवस्था,
1: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
0: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
1: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तरक्रिया गरिने।
0: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज बाह्र मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 9858085041।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै।

0: अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
2: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
3: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
2: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
3: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
2: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
3: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
2: ठेगाना नेपालगञ्ज 18 बाँके, सम्पर्क फोन नम्बर 98582973।
4: हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
5: हो र
6: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: यो कृष्ण सार FM
9: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
2: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानुन संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
3: ए रोक रोक रोक
4: के भयो किन कराएको यस्तो
3: दाई? यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र
3: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
3: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
2: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081-531-359, 98-582-6666 र 98-584-488।
3: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ:
3: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
2: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081-537-994, 98-587-994, 98-588-195 र 98-588-197।
3: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
2: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
3: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819। उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
6: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
6: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
6: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
6: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
6: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
6: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
0: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: नानीलाई कुन स्कुल भर्ना गर्ने होला? म त साह्रै चिन्तामा पो छु।
2: ह्यात तिरिका, किन चिन्ता लिनु भएको? हाम्रै नेपालगञ्ज बाह्र बेलासपुरमा न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल छ नि।
1: ए हो र, त्यहाँ कस्तो सुविधा छ र? उही किताब मात्रै घोकाउन त होला?
2: त्यस्तो होइन नि, त्यहाँ त डिजिटल क्लासरुम छ नि, जहाँ बालबालिकाहरूले आधुनिक प्रविधिबाट रमाइलो मान्दै सिक्छन्।
1: अनि सुरक्षाको कुरा नि, अहिलेको समयमा त डर पनि लाग्छ हौ।
2: त्यसको लागि चिन्ता लिनु पर्दैन, पुरै स्कुल परिसरभरि सिसिटिभी क्यामेराको निगरानी छ नि।
1: अनि शुल्क?
2: सुलभ शुल्कमा गुणस्तरीय शिक्षा नै यस विद्यालयको मुख्य विशेषता हो नि।
3: हाम्रा विशेषताहरू:
2: प्रविधि मैत्री शिक्षा,
1: गुणस्तरीय शिक्षण सिकाइ,
2: खेलकुदमा विशेष जोड,
1: शान्त र बालमैत्री वातावरण,
2: सिसिटिभी जडान भएको सुरक्षित विद्यालय परिसर
1: र स्कुल भ्यानको सुविधा समेत छ।
2: न्यू भिजन इङ्ग्लिस बोर्डिङ स्कुल, नेपालगञ्ज बाह्र बेलासपुर। सम्पर्क नम्बर 081537505।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: के एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
1: हो र
2: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
4: ओहो आजै यो सुपर भ्यालु प्याक *123 हैश डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फोन सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: बाँके, बर्दिया, दाङ र रोल्पा जिल्लाका सार्वजनिक निकायहरूमा भ्रष्टाचार जन्य कसुर भएको थाहा पाएमा वा कुनै राष्ट्रसेवक कर्मचारीले घुस रिश्वत माग गरेमा निम्न ठेगानामा उजुरी गरौँ। मोबाइल नम्बर 9858043888, कार्यालय प्रमुख 9858045788, सूचना अधिकारी र फोन नम्बर 081550626, 081550627, फ्याक्स नम्बर 081550426, 24 घंटा संपर्क गर्न सकिने मोबाइल नंबर 9858053488, साथै पैसा नलाग्ने टेलिफोन नंबर 107 मा समेत संपर्क गर्नुहोला र कार्यालयको इमेल ciaanepalganj@gmail.com। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटोल, सम्पर्क कार्यालय नेपालगञ्ज।

नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श। गम्भीर मृगौला रोग, डायलिसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979। 081-530-220 र 98-41-586-979।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
2: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
1: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
2: अह, कति बाठी! बिहानको सूर्य, साँझको मिठो हावा, आहा! तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
1: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
2: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साट्न पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
1: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
2: सम्पर्क नम्बर 9858335553 र 9852123553। इमेल info@tulsiholidays.com।

0: California. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: ए रुक रुक रुक,
5: के भयो, किन कराएको यस्तो?
4: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
6: नेपालकै लागि।

0: स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेजका साथ सेल्फ सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
0: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाइ यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: कृष्णसार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: ल है म आइपुगेँ सर्पले डसीको बिरामीलाई बिस्तारै आँगनमा ल्याउनु पाए हुन्थ्यो
5: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौँ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
4: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बेहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
6: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
4: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
5: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
4: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
6: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौँ नत्र ढिलो हुन्छ
7: सर्पले डसी हालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बिचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ जीवन रक्षा गरौँ
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाए तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझ सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: Toilet Pony, Extreme Energy Drink.
1: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
2: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
1: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
2: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
1: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
2: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
1: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582973।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: कसको लागि लड्दा लड्दै मैले आफ्नो माइलीलाई पनि बिर्सेछु। धेरै कुरेछन् उनले मलाई, तर समय नहो, समयसँग बढ्दै जाँदा उनको अरूसँग नै बिहे भएछ। के गर्नु, भाग्यमा नि यस्तो लेखेको रहेछ, यो जन्ममा हामी एकअर्काको हुन नसके पनि अर्को जन्ममा अवश्य हुनेछ।
1: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङको फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
2: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662425551।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
9: आज यहाँ कहाँ भटका थियो?
10: आम और फल के बिरवा खरीदे खातिर परेशान हैं।
9: परेशान हो कोई बात नहीं है, प्रभात नर्सरी फार्म जोन भवनियापुर 14 महिया है, जिके प्रोपराइटर हैं प्रभात कुमार चौधरी, और उनके फार्म केयर संपर्क स्थान है जिला हुलाक कार्यालय के पछाड़ी त्रिशक्ति मारवाड़ी मंदिर के सामने चौधरी सरकार बक्स पोली क्लिनिक है। हुआ तमामन मेयर केयर आम केयर बिरवा, दशहरी, चौसा, बम्बैया, अमरपाली, नीलम, मल्लिका, गुलाब खास और फल महिया, लीची, अमरूद, कटहर, केला, अनार, अंगूर, नाशपति, जस सब मेयर केयर आम और फल के बिरवा के संगे लकड़ी के खातिर सागवन जस बिरवा उचित दाम में यहाँ मिलत है। सैगर खरीदे पर यहाँ विशेष छूट के व्यवस्था है।
10: तब तो हम हो जाइबे और दूसरे को बताइबे।
9: संपर्क नंबर है 98487 9916।
11: ए रुको रुको रुको, के भयो किन कराएको यस्तो
12: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
13: के एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
11: हो र
12: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
14: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि
15: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ
16: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस् कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है
15: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाई
16: अनुभवी तथा दक्ष शिक्षक भएको
15: अतिरिक्त क्रियाकलापमा जोड
16: सुरक्षित वातावरण र यातायातको सुविधा
15: छात्रवृत्तिको व्यवस्था
16: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला
15: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
16: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने
15: सिट सीमित छन् आजै भर्ना गर्नुहोस् युनाइटेड एजुकेसनल एकाडेमी नेपालगञ्ज 12 मुक्तिपुर बाँके प्रधानाध्यापक जीवराज भण्डारी सम्पर्क फोन नम्बर 9858085041
17: हाम्रो बिहे भएको पनि 8 भइसक्यो सबैले एउटै प्रश्न सोध्छन् खुसीको खबर कहिले सुनाउने भनेर
18: मलाई थाहा छ तिमी कति पीडामा छौ तर हामीले अहिले आशा मार्नु हुँदैन
17: कति अस्पताल धायौँ कति उपचार गरायौँ अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ
18: होइन हामीसँग अझै आशा छ मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ
19: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक अनुभवी विशेषज्ञ चिकित्सक आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित
17: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो
18: धन्यवाद शुभश्री आइबिएफ हाम्रो सपना साकार बनाइदिनु भएकोमा
19: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टीमोड काठमाडौँ फोन नम्बर 9861414900
16: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ फारम भर्नको लागि नागरिकता ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ सम्पूर्ण नगरवासी ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ नेपालगञ्जलाई सभ्य सुरक्षित र व्यवस्थित बनाऊ सम्पर्कको लागि रवि महाउत नगर प्रहरी जवान मोबाइल नम्बर 9822589983
20: यो कृष्ण सार एफएम
21: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: दैनिक रु 100

0: के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
0: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
0: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
0: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठूलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
5: सुन्नु न, यो हाम्रो बिहे पछिको पहिलो यात्रा हो सिर्फ हामी दुईजनाका लागि।
6: हो त, हात समातेर हिँड्दा संसार अझ सुन्दर लाग्छ। कतै विशेष प्याकेजमा घुम्न जान पाए झन् कति राम्रो हुन्थ्यो। कहाँ होला र त्यस्तो सुविधा खोइ?
5: किन चिन्ता लिएको नि हजुरले? न तयारीको झन्झट, न कहाँ बस्ने अनि कहाँ खाने भन्ने चिन्ता। घुम्ने रुटको सबै व्यवस्था छ, घरदेखि लिएर फेरि घरसम्म पुर्याइदिने व्यवस्था छ, मात्र नेपालगञ्ज न्यु रोड स्थित तुलसी होलिडेजमा। हजुरलाई थाहा थिएन र यो कुरा? मलाई त धेरै पलदेखि थाहा थियो नि।
6: अह, कति बाठी, बिहानको सूर्य, साँझको मिठो हावा, आहा, तुलसी होलिडेजको विशेष प्याकेजमा सस्तो मूल्यमा घुम्न पाउने भएपछि हाम्रो यो यात्रा निकै मिठो अनि रमणीय हुने भयो। उसो भए यात्रा आजै सुरु गरौँ न त। तुलसी होलिडेज टुर्स एन्ड ट्राभल्ससँग आजका लागि मात्र होइन, सधैँका लागि सम्झनै पर्ने नाम रहेछ।
5: हजुर, स्वदेश होस् या विदेश, तपाईँ जहाँ जुन देश जान चाहनुहुन्छ, टिकट बुकिङदेखि भिजासम्म, होटल बसाई र सम्पूर्ण व्यवस्थापन छिटो, सजिलो र भरपर्दो छ।
6: साथै परिवारसँग रमाइलो पल, हनीमुनका अविस्मरणीय सम्झना, सफारी, समूह टुर र हरेक यात्रामा खुसीको अनुभव साथमा पाउनुहुनेछ। त्यति मात्र कहाँ हो र, कर्पोरेट टुर होस् वा शैक्षिक भ्रमण, तपाईँको चाहनाअनुसार बनाइदिने विशेष प्याकेजहरू पनि उपलब्ध छन्। अब ढिला नगर्नुहोस्, आजै बनाऊ घुम्ने योजना।
5: सम्पर्क तुलसी होलिडेज टुर्स एन्ड ट्राभल, न्यु रोड, नेपालगञ्ज।
6: सम्पर्क नम्बर 98-85-35553 र 98-12-23553। इमेल info@tulsiholidays.com। सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
7: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
6: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
7: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एकपटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87 535 र 98082 54 037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि
5: यो बच्चा कति रोगको रोई गरेको होला बेला बेलामा खाना खुवाई राखेकै छु त्यही पनि मोटाउने होइन खाली रुने मात्र म त नसक्ने भयो यो बच्चासँग
6: होइन सीता बहिनी किन एक्लै बोलिराख्नु भएको के भयो नानीलाई कुकु हुनुहुन्छ घरमा
5: स्वयंसेविका दिदी घरमा त सबै छौँ तर हेर्नु न यो छोरी कसैसँग मान्ने होइन खालि रोगको रोई गर्छ
6: बच्चाहरू रुने धेरै कारण हुनसक्छ जसमध्ये पर्याप्त मात्रामा खाना नपुगेमा पनि बच्चाहरू रुन्छन् त्यसैले बच्चा 6 महिना पुरा भएपछि आमाको दुधको साथसाथै थप पोसिलो खाना पटक पटक खुवाउनु पर्छ स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न हरिया सागपात र फलफुल मिसाएर पोसिलो जाउलो र लिटो खुवाउनु पर्छ बच्चालाई पशुपन्छीजन्य स्रोतबाट आएका खानेकुराहरू जस्तै अन्डा मासु माछा दुध र यसबाट बनेका परिकारहरू खुवाउनु पर्छ उमेर बढेसँगै खाना मात्रा र बाक्लोपन पनि बढाउँदै जानुपर्छ 2 वर्ष पुरा भइसकेपछि उमेरअनुसार खानाको मात्रा पटक बढाउँदै लैजानुपर्छ खाना खुवाउँदा परिवारका अन्य सदस्यहरूले पर्याप्त समय दिनु आवश्यक हुन्छ बालबालिकाहरूलाई प्रेमपूर्ण र उत्साहजनक वातावरणमा मनोरञ्जन गर्दै धैर्यका साथ खाना खुवाउनु पर्दछ जसले बालबालिकाहरूको रुचि बढाउनुका साथै राम्रो खानपानको बानी विकास गर्न सहयोग पुर्याउँछ साथै खाना बनाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु पर्दछ बालबालिकाहरूमा केही समस्या आएमा नजिकैको स्वास्थ्य संस्थाबाट स्वास्थ्य कर्मीहरूले सल्लाह लिनु पर्दछ धन्यवाद केयर नेपाल आइडी नेपाल र बी ग्रुपको साझेदारीमा सञ्चालित पोषण परियोजना अन्तर्गत जनहितमा जारी सन्देश हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
7: ए तिमी यति चिन्तित किन के भयो फेरि
6: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
7: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
6: कस्तो खबर
7: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
6: ए साँच्चै
7: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
6: ए त्यो त झन् राम्रो
7: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
6: वाह अब त मलाई धेरै ढुक्क लाग्यो
7: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
6: यो त पुरा प्याकेज जस्तै भयो नि
7: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
6: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
7: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: böyle banyo.
1: Extreme energy drink.
2: हरेक अभिभावकको सपना हुन्छ आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन्, सुरक्षित वातावरणमा सिकुन् र उज्जवल भविष्य निर्माण गरून्।
3: त्यही सपना साकार पार्दै आएको छ नेपालगञ्ज 18 बाँकेमा अवस्थित एक उत्कृष्ट शैक्षिक संस्था स्प्रिङडेल एकाडेमीले।
2: आधुनिक प्रविधि मैत्री कक्षा, अनुभवी शिक्षक, स्मार्ट सिकाइ वातावरण, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र अनुशासित शैक्षिक संस्कार स्प्रिङडेल एकाडेमीको विशेषता हो।
3: ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिएको इन्टरनेसनल स्कुल अवार्डले विद्यालयको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणित गरिसकेको छ। यहाँ पढाइसँगै व्यवहारिक ज्ञान र आत्मविश्वास पनि सिक्न पाइन्छ।
2: नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 विज्ञान व्यवस्थापन र मानविकी संकायमा भर्ना खुला गरिएको छ।
3: सिट सीमित भएकाले आजै आफ्नो भर्ना सुनिश्चित गर्नुहोस्। गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र उज्जवल भविष्यको भरोसा स्प्रिङडेल एकाडेमी।
2: ठेगाना नेपालगञ्ज 18 बाँके। सम्पर्क फोन नम्बर 98582973।
4: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
3: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
4: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अनुभवी तथा दक्ष शिक्षक भएको,
4: अतिरिक्त क्रियाकलापमा जोड,
3: सुरक्षित वातावरण र यातायातको सुविधा,
4: छात्रवृत्तिको व्यवस्था,
3: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
4: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
3: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
4: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकाडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98585041।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: Useless.
1: Okay.

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टर्नल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनमाचारी एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वा अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।